खड्गपुर पुगेका प्रचण्डले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको बताउनु भएको छ। नेपाली कांग्रेस र एमाले बीचको सहकार्यमा आएको फेरबदल र प्रतिपक्षी विहीन प्रदेश सभा भन्दा प्रतिपक्षमा बस्ने कांग्रेसले अडान लिएपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच डी कम्युनिष्ट नेता छलफलमा जुटेका हुन्। ओलीसँगको वार्तापछि सुदूरपश्चिम कर्णाली र बागमती लगायतका प्रदेशहरूमा सरकार गठनको प्रक्रियाले गति लिने भएको छ। यसअघि 2081 असारमा टुटेको एमाले र तत्कालीन माओवादी केन्द्र हाल नेकपा बीचको सहकार्य करिब 25 महिनापछि पुनः प्रदेश सरकार मार्फत जोड़िने प्रक्रियामा पुगेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत विरूद्धको मुद्दा मूलतवीमा राख्न अस्वीकार गरेको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले महतकी पत्नी रोशना महतले दिएको निवेदन खारिज गर्दै अदालतमा उपस्थित भएपछि स्वास्थ्य अवस्थालाई समेत विचार गरेर कानून बमोजिम आवश्यक आदेश दिन सकिने उल्लेख गरेको छ। अदालतले आदेशमा महत अदालतमा उपस्थित भएको अवस्थामा उनको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै आवश्यक निर्णय गर्न सकिने भएकाले हाल मुद्दा मुल्तवीमा राख्न नमिल्ने स्पष्ट पारेको छ। यसअघि विशेष अदालतले महतको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग स्वास्थ्य परीक्षणको प्रतिवेदन समेत माग गरेको थियो। महत पक्षले उनी विगत 2 वर्षदेखि गम्भीर मानसिक र शारीरिक स्वास्थ्य समस्याका कारण होस्ट ठेगानमा नरहेको र अदालतमा उपस्थित भए प्रतिरक्षा गर्न नसक्ने अवस्थामा रहेको दावी गर्दै मुल्तवीमा राख्न आग्रह गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा पूर्व अर्थमन्त्री महतसहित 5 पूर्व मन्त्री, 10 पूर्व सचिव, अन्य गरी 55 जना व्यक्ति तथा एक कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। यसअघि अन्य प्रतिवादीहरू अदालतमा उपस्थित भई थुनचेक प्रक्रियामा सहभागी भइसकेका छन्। नेपाली कांग्रेसका 2 पक्षबीच हिजो 12 कलैयामा झडप भएको छ। कांग्रेसका 14 महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति राजेश यादव र विशेष महाधिवेशनपछि केन्द्रीय समितिले कार्यवाहक सभापतिको जिम्मा थमाएका मनोज भट्टको समूहबीच झडप भएको हो। कलैया स्थित पार्टी कार्यालयको आधिकारिकताका विषयमा विवाद उत्पन्न भएपछि दुवै पक्षका कार्यकर्ता झडपमा उत्रिएका हुन्। झडपको कारणबारे दुवै पक्षले एकअर्कालाई दोषारोपण गरिरहेका छन्। सरकारले विपदको पूर्व चेतावनी सहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली सेल ब्रोडकास्ट लागू गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। हालसम्म विपद पूर्व सूचनाका लागि टोल फ्री सेवा र एसएमएस प्रणाली प्रयोग गर्दै आइरहेको, यो प्रविधिमा सन्देश ढिलो पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरी हुन घण्टौं समय लाग्ने समस्या छ। सेल ब्रोडकास्टका प्रणाली लागू भएपछि जोखिम क्षेत्रमा रहेका सबै नागरिकको मोबाइलमा एकैसाथ चेतावनी सन्देश पुग्छ। जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद पराजुलीले भन्नुभयो, मोबाइलमा साइरन जस्तै विशेष ध्वनि बज्ने भएकाले प्रयोगकर्ताले सन्देश नहेरे पनि ध्यान आकर्षण हुन्छ, जसले रातिको समयमा नागरिकलाई समयमै सचेत गराउन मद्दत पुग्छ। उहाँका अनुसार यो प्रणालीबाट लाखौं नागरिकलाई एकैपटक सूचना प्रवाह गर्न सकिनेछ। बाढ़ी पहिरो मात्र नभई अन्य प्राकृतिक तथा मानवीय विपदका बेला पनि यही प्रणाली मार्फत पूर्व चेतावनी पठाउने योजना रहेको उहाँले बताउनुभयो। काठमाडौँको किर्तिपुरस्थित ट्याङ्ला फाँटमा हिजो कारमा आग लागि भई जलेर एकजनाको मृत्यु भएको छ। 5638 नम्बरको कारमा आग लागि भई जलेर मृत्यु हुनेमा सोही कारका मालिक 70 वर्षीय सुरेश चन्द्र श्रेष्ठ रहेका छन्। हिजो बिहान उक्त कारमा अचानक आग लागि हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो। उहाँ नरदेवी घर भई किर्तिपुरस्थित ट्याङ्ला फाँटमा बस्दै आइरहनु भएको थियो। प्रहरले मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पठाइएको छ।
ताजा खबरमा अब विदेशको खबर। अनुसन्धानकर्ताहरूले पहिलो पटक पृथ्वी जस्तै वरिपरि वायुमण्डल भएको चट्टानी ग्रह पत्ता लगाएका छन्। यो खोज सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूले उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ। हिलियम आफैमा जीवनका लागि उपयुक्त मानिँदैन, तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन्। यस अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्वर्ड विश्वविद्यालयका डाक्टर कोलिन सेरुबिमले यस खोजलाई ठूलो उपलब्धि मान्नुभएको छ। एलएचएस 1140B नामको यो ग्रह पृथ्वीबाट 48 प्रकाश वर्ष टाढो छ। यो ग्रहले सूर्यभन्दा निकै सानो र कम तातो रातो ताराको परिक्रमा गर्छ। अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गरिरहेका 6000 भन्दा धेरै ग्रहहरू पत्ता लगाएका छन्। भारतमा शिक्षा प्रणाली सुधारको माग सहित युवा र विद्यार्थीले गरेको प्रदर्शनलाई विपक्षी दलहरूले समेत समर्थन जनाएका छन्। कक्रोच जनता पार्टी सीजेपीको अगुवाईमा शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्ण दमन गरेको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसदेखि वामपन्थी दलसम्म सड़कमा उत्रिएका छन्। कांग्रेस अध्यक्ष एवं राज्यसभाका प्रतिपक्षी नेता मल्लिकार्जुन खड़गे, लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धी, महासचिव प्रियंका गान्धी, कर्णाटकका मुख्यमन्त्री डीके शिवकुमार लगायतका नेताहरू दिल्लीको लोक कल्याण मार्गस्थित प्रधानमन्त्री निवास पुगेर धरना बसेका थिए। प्रहरले धरनास्थलबाट समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश कुमार यादव र लोकसभाका सदस्य डिम्पल यादव लगायतका नेताहरूलाई पक्राउ समेत गर्यो। एसबीसीजेपीका अनुसार सोमबारको प्रदर्शनका क्रममा पक्राउ परेका सबैले छाडिएको बताएको छ। व्यापक जनदबावपछि प्रहरले करिब 100 प्रदर्शनकारीलाई छाडेको सीजेपीको भनाइ छ। साझा खबरमा अब खेलकुदको खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक सिरिजको पहिलो खेलमा 8 विकेटको फराकिलो हार बेहोरेको छ। नेपालले दिएको 158 रनको मध्यम लक्ष्य नामिबियाले 37.4 ओभरमा 2 विकेटको क्षतिमा भेटायो। त्यसअघि नेदरल्याण्डसको उट्रेक्ट स्थित स्पोर्ट पार्क मार्सलकार बेगमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले 46.5 ओभरमा 157 रन बनाउँदा अल आउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाएका उपकप्तान दिपेन्द्र सिंह हरिले 30 रन बनाउनुभयो। गुलशन झा 20 रनमा बनाउँदै पेभिलियन फर्किनुभएको थियो। करण केसीले 18, आसिफ शेखले 16, सोमपाल कामीले 15 रन थप्नुभयो। ईशान पाण्डे 8, कुशल भुर्तेल 2, नन्दन यादव 1 र आरिफ शेख 0 रनमै आउट भयो। नेपालको ब्याटिङ लाइन ध्वस्त पार्न जे जे स्मिथले सर्वाधिक 6 विकेट लिनुभयो। उहाँले 9.5 ओभरमा 1 मेरन राख्दै 27 रन खर्चेर 6 विकेट लिनुभयो। जियाग ब्रासिल र बर्नार्डो सेल्टाजले समान 2 विकेट लिए। सिरिजको दोस्रो खेलमा नेपालले आज बुधबार घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ। आगामी सोमबार नामिबियासँग र सिरिजको अन्तिम खेलमा आउँदो अर्को बुधबार नेदरल्याण्डसँग खेल्ने तालिका छ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर। स्वकीय सचिवको मापदण्ड बनाउँदै दलहरू राज्यलाई थप्दै 2.5 अर्ब रूपियाँको आर्थिक भार। वैज्ञानिकहरूले पत्ता लगाए पृथ्वी जस्तै वायुमण्डल भएको अर्को ग्रह। भारतमा युवा आन्दोलनलाई साथ दिँदै विपक्षी दलहरू पनि सड़कमा। र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपाल नामिबियासँग 8 विकेटले पराजित। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र सायसिंह तामाङलाई धन्यवाद दिँदै म ग्याम्लिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 6 गते बुधबार, जुलाई 22 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको अष्टमी तिथि, बीपी स्मृति दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: ऋण असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता। वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना। 30,000 मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो।
1: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्षी दलको माग। चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउवाको सन्देश, सरकारले धरपकड गर्ने शंका।
0: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने। विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार।
1: भोगमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा। अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक। युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित। भोलि नेदरल्याण्डसँग खेल्ने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज कजाकिस्तानसँग खेल्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा वातावरण प्रदूषण गर्ने विभिन्न 12 उद्योगलाई सरकारले कार्यवाही गरेको प्रसंग।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नदी प्रदूषण गरेको भन्दै सिर्सिया आसपासमा संचालित 12 उद्योगलाई कार्यवाही गरेको छ। जगदम्बा स्टील, हुलास स्टील, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति प्राली, अन्नपूर्ण भेजिटेबल प्रडक्शन, अशोक स्टील सहित 12 उद्योगलाई 10-10 लाख रूपियाँ जरिवाना गराएको हो। सिर्सिया नदी आसपास पर्न संचालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले करिब 1 महिनाको समय दिएर सूचना निकालेको थियो, तर उक्त सूचनालाई व्यवस्था गर्दै वातावरणीय मापदण्ड उल्लंघन गरेपछि कार्यवाही गरेको मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ। वातावरण विभागको प्राविधिक सहितको अनुगमन टोलीले 12 र पर्साका 21 उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमूना संकलन गरेको थियो। परीक्षणबाट 12 उद्योगले मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि मन्त्रालयले प्रति उद्योग 10 लाख रूपियाँका दरले जरिवाना गर्ने निर्णय समेत गरेको हो। उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कार्यवाहीमा परेका उद्योग मध्ये मध्य प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने 6 उद्योगलाई वातावरण संरक्षण ऐन 2076 बमोजिम हदैसम्मको कार्यवाही गर्न पत्राचार गरिएको छ। मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन 2076 दफा 35 बमोजिम तीव्र जरिमाना लाग्नेछ।
0: चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। बिरामी, अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने गरिएपछि आलोचना भएको थियो। सरकारले निर्णय फिर्ता लिएको छ। आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरिएको थियो। यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बापत थप 3% शुल्क तिर्नुपर्ने बाध्यता बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि सरकारले गरेको जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय लिइएको सामाजिक सञ्जाल मार्फत नै जानकारी गराइएको छ। शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको 7 अर्ब भन्दा बढ़ी रूपियाँ जोगिने देखिएको छ। गत आर्थिक वर्ष 2083-84 बजेटमा उल्लेख गरिएको 3% शुल्क कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेसँगै अभिभावकको उक्त रकम जोगिने देखिएको हो। हाल देशको कुल घारस्थ उत्पादन मध्ये निजी क्षेत्रबाट संचालित माध्यमिक तहसम्मको विद्यालय तथा शिक्षण संस्थामा कुल 3.6331% बराबरको खर्च हुने चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ। यस अनुसार हाल 66.7 करोड रूपियाँको नेपाली अर्थतन्त्रमा यो शीर्षकमा मात्रै 2.39 अर्ब 72 करोड़ रूपियाँ खर्च हुने देखिन्छ। यसमा लाग्ने 3% करको दर अनुसार वार्षिक 7.19 करोड़ 35,38,000 रूपियाँ अभिभावकको जोगिनेछ। यदि सरकारले 3% शिक्षा समता शुल्क कर लगाएको भए यो रकम सरकारको खातामा जम्मा हुन्थ्यो। तथ्याङ्क अनुसार देशभर 10,473 निजी विद्यालय छन्। ती विद्यालयमा 38,00,000 विद्यार्थीले पठन पाठनमा सहभागिता जनाइरहेका छन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने पछिल्लो समयमा विद्युतमा लगाइएको कर पनि हटाउन माग गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर भ्याट पनि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै उहाँले चालू आर्थिक वर्षदेखि मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरयासी उपभोक्तामाथि लगाइएको 5% भ्याट फिर्ता लिन पनि सरकारसँग माग गर्नुभएको हो। विद्युत विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति नै परस्पर विरोधाभासी देखिएको उहाँले उल्लेख गर्नुभयो। समता शुल्कका बारेमा सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिइएपछि अपरिपक्व निर्णय नगर्न उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाव दिएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएमसँग बताउनुभयो।
3: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कति नै छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यो साथै 30% त गरीब छ। खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएका छ। ती 30% जनतालाई पनि यो लाग्छ। जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ। यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैनथ्यो। उनीहरूलाई कति मर्क पर्थ्यो भने यो गरिब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन् भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरिए चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 35 जना बचतकर्ताले बचत फिर्ता गराएका हुन् भने तपाई हाम्रो सहकारीका 90 जनाको बचत फिर्ता भएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ता लाई रकम फिर्ता गरिएको छ। क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून बमोजिम निरन्तर रूपमा अघि बढ़ने समेत समितिले जनाएको छ।
0: बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 4:40 बझाङको कोट देवल केन्द्रबिन्दु भएर 4.2 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। बझाङ सहित बैतडीका केही भूभागमा भूकम्पको धक्का महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको विस्तृत विवरण प्राप्त नभएको बझाङका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने हुनुभएको छ। हिजो एक प्रेस विज्ञप्ति मार्फत स्वदेश फर्किन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिरोधात्मक र अलोकतान्त्रिक प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गर्नुभएको छ। नेपालमा विकसित पछिल्ला राजनैतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले आज फरक विचारप्रतिको असहिष्णुता राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक र मनोवैज्ञानिक त्रास सृजना गरेर प्रतिपक्षलाई दबाउने प्रविधि कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन भन्नुभएको छ। हिंसा त्रास र असहज राजनैतिक वातावरणको पृष्ठभूमिमा गत फागुनमा निर्वाचन भए पनि जनताले युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई कांग्रेसले सम्मान गरेको समेत विज्ञप्तिमा उल्लेख छ। देशलाई एकता विश्वास र सहकार्य चाहिएकाले आफू स्वदेश फर्कन लागेको बताउँदै देउवाले राष्ट्रियता प्रजातन्त्र र समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली जनतासँग आग्रह समेत गर्नुभएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा समुदायलाई नै विपद प्रतिकार अभियानमा जोड्ने सरकारी योजना
1: 7 दिनको र 18 दिनको चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ।
2: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
0: कार्यक्रम साझा आवाज।
10: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल।

0: छ। स्थानीय दान बहादुर औजी
1: समस्या धेरै छ म्याडम, समस्या भन्नु त तिरपालहरू दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ, तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्टमै बसोबास छौ अहिले पनि, हामीले अवारी पारी गर्ने समस्या छ, अब दसजीले भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेका थियो उनले, अब यसमा बसौ भन्दा थिए, अब तनाव तनावैमा छौ म्याडम, के गर्ने त्यस्तै छ जिन्दगी।
0: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घर धन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। छ जनाको परिवार सहित चार वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ,
2: हजुर अब हामीलाई भयो त हजुर, दुई तिन साल भइसक्यो मेरो घरको, हजुर कति छ, हामी तीन महिला छ, तीन पुरुष छन्, समस्या छ हजुर, यहाँ किसान भन्छ पुरै ढुङ्गा आउन आउनु, पहिरो आउँछ, बच्चालाई रात अब मेघ आएका बेला यहाँ उहाँ लैजानु पर्छ पिछिनीहरूबाट।
0: 2079 सालको पहिरोपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माला गाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर चार वर्ष बितिसक्दा पनि पुनः स्थापनाको काम अघि बढ़न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो।
3: टेन्ट राखेको छ, त्यो टेन्टमा चाहिँ बर्सात ठुलो भएपछि बर्सातदेखि नै टेन्टमा बस्दै आएका छन्, अहिले पनि टेन्टमै बस्ने गरेका छन्, उनीहरूले दिउँसो चाहिँ यता घरमा पानी बिदो भयो भने घरतिर आएर टाइम भयो भने सायद सायदतिर, अनि दिउँसो पनि बढी वर्षा भयो भने त्यतै उतै पारिपट्टि घरको जस्तो पारिपट्टि टेन्ट राखेको छ हामीले, त्यो टेन्टमा बस्दै आउने गरेका छन्, अहिले पनि त्यही प्रक्रिया छ, गत वर्ष दुई तीन वर्षमा जुन प्रक्रिया थियो त्यही प्रक्रियामा चाहिँ उनीहरूले त्यसरी नै बसिराखेका छन्। 24 परिवार आउँथे, 24 परिवारलाई स्थानान्तरण गर्नुपर्ने हो हामीले, यसबारे तपाईँको त्यो ठाउँबाट अर्को ठाउँ सार्ने भनेर लगभग अन्तिम फाइनलमा पुगेको रिपोर्ट हामीलाई लगभग दुई तीन दिन अगाडि गाउँपालिकामा परिपत्रै आएको छ, त्यहाँबाट बस्ती भन्ने ठाउँमा हामी सार्दैछौँ अहिले।
0: पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्, तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो।
4: आलिताल
0: गाउँपालिकाका अनुसार माला गाउँ मात्र होइन बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
5: जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह अस्तित्वको मर्म अनुसार बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। हिजो ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा यस्तो माग गरिएको हो। ऊर्जा र जलस्रोत क्षेत्रका दुई विधेयकहरूलाई अहिले मन्त्रालयको प्राथमिकतामा राखेर अगाडि बढ़ाइएको छ। मन्त्रालयले तीनै तहलाई एकै ठाउँमा राखेर मा गरेको हो। छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा सात प्रदेशका ऊर्जा जलस्रोत मन्त्रालयका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरूले संघ सरकारले बनाउने हरेक कानून र नीतिमा प्रदेश र स्थानीय तहको अधिकार र क्षेत्राधिकारको विषयलाई पनि स्पष्टता बनाउन माग गरे। संघ सरकार र प्रदेश सरकारले बनाउने कानूनमा एकरूपता हुन आवश्यक रहेको प्रदेश मन्त्रीहरूले बैठकमा बताएका छन्। उनीहरूले प्रदेश सरकारले संघीयताको मर्म अनुरूप काम गरिरहेको भन्दै कानूनमा स्पष्ट नहुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पनि सुनाए।
6: भारतको कोलकाता बन्दरगाहमा 30,000 मेट्रिक टन यूरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार हाल निरन्तर

0: को वर्षाका कारण भारततर्फ मालवाहक रेलको संचालन केही प्रभावित भएको छ। त्यसकारण हिजो नेपाल आइपुग्नु पर्ने 1250 मेट्रिक टन युरिया मल बोकेको रेल अब नेपाल आइपुगेको हिजो नेपाल आइपुगेको साथै 2500 मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने जानकारी गराइएको छ। युरिया मलको आपूर्तिलाई थप व्यवस्थापन तीव्रता दिन कोलकाताबाट विराटनगरतर्फ 300 मेट्रिक टन तथा भैरवाबाट 450 मेट्रिक टन युरिया मल ट्रक मार्फत लोड भई प्रस्थान गरिसकेको समेत मन्त्रालयले जनाएको हो। बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकता अनुसार देशभर वितरण गरिने मन्त्रालयले जनाएको छ।
1: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभयो। नयाँ व्यवस्था अनुसार पीड़ितहरूले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय खर्च र झन्झट कम हुने दावी गरेको छ। मन्त्री यादवले स्वदेशी श्रमिकको गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइने जानकारी गराउनुभयो।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कुपोषणको समस्या बढ़दै जाँदा भोकमरीबाट प्रभावित जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अफ्रिकामा रहेको पाइएको छ। खाद्य सुरक्षा र पोषण सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले विश्वव्यापी रूपमा भोकमरी क्रमशः घट्दै गएको देखाए पनि विभिन्न क्षेत्र बीचको अवस्था भने असमान रहेको जनाइएको हो। खाद्य तथा कृषि संगठन एफएओका कृषि खाद्य अर्थशास्त्र विभागका निर्देशक डेभिड लारवुडले भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ सरेको बताउनु भएको छ। चीनले विगत 25 वर्षमा भोकमरी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ भने भारतले पनि समस्या समाधानका लागि प्रयास तीव्र पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकाले आफ्नो दशकौं पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभागले भिसा दुरूपयोग रोक्न सुरक्षा जाँच कड़ा बनाउन र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढ़ाउन निश्चित समयावधिको भिसा नियम ल्याएको हो। सेप्टेम्बर 15 लागू हुने नयाँ व्यवस्था अनुसार F1 र J1 भिसामा आउने विद्यार्थीलाई अधिकतम 4 वर्षको बसाई सीमा तोकिएको छ। नयाँ नियम लागू भएसँगै अब अध्ययन पूरा भएपछिको थपिएको समयलाई 60 दिनबाट घटाएर 30 दिन बनाइएको छ। साथै तोकिएको अवधिभन्दा बढ़ी समय अमेरिका बस्नु परेमा संघीय सरकारको अनुमति अनिवार्य गरिएको छ र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण तीव्र जारी राखेको छ। सन् 2022 शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरेर शुरू भएको दुई देशबीचको युद्ध हाल 5 वर्षसम्म चलिरहेको छ। युक्रेनले रूसको निरन्तर आक्रमण अवधि चुनौतीपूर्ण र बाह्य वातावरण र जोखिमको असाधारण अवस्थाबाट नाजुक आर्थिक र वित्तीय स्थिति कायम रहेको भन्दै आईएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शनलाई समग्र रूपमा सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा शुरू भएको ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नामिबियाले 37.3 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्याण्डसको पिचमा नेपाली ब्याटरहरू संघर्ष गर्नुपरेको थियो। यो जितपछि लीग 2 अंक तालिकामा नामिबिया 29 खेलमा 24 अंकका साथ 6 स्थानमा उक्लिएको छ। नेपालको पनि समान अंक छ तर नेट रन रेटमा अगाडि छ। नेपालले अब दोस्रो खेलमा भोलि नेदरल्याण्डसको सामना गर्नेछ। मा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्ने भएको छ। सार्वजनिक खेल तालिका अनुसार उज्बेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। 6 टोली सहभागी च्याम्पियनशीपमा सिंगल राउण्ड रोबिनका आधारमा खेल खेलाइनेछ। शीर्ष 4 रहने टोलीले सेमी फाइनल खेल्नेछन्। 5 र 6 स्थानमा रहने टोलीले 5 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल जुलाई 28 र फाइनल खेल जुलाई 29 तारीकमा हुनेछ। पहिलो सेमी फाइनलमा शीर्ष स्थान र चौथो स्थानमा रहने टोली भिड्नेछन्। दोस्रो सेमी फाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन्। काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक एमआईभीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो।
0: विपदपछि राहत खोज र पुनस्थापनाको तयारी, नागरिकको चासो, सरकारको रणनीति बारेको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब विपदपछि राहत खोज र पुनस्थापना को बारेमा सरकारको तयारीको कुरा। सरकारसँगको समन्वय र पहलमा सरकारी तथा गैर सरकारी निकायले समुदायलाई नै विपद प्रति कार्यमा सहभागी गराउन काम गर्दै आएका छन्। सुरक्षाकर्मी, विपद व्यवस्थापन, प्राधिकरणको योजनाका बारेमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीसँग कुराकानी गरेका छौं।
4: नीतिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ। संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामी ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू, पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने दण्डनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ, मुगली नारायणगर सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी नै यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
5: सरकारले सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्छ?
4: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुरहरू सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
5: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लागू अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
4: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलताको कारणले गर्दा तपाईँको उद्धारकर्मीहरू समय नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायलाई नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवा तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवा तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ।
5: यो प्राधिकरण प्रशासनले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
4: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 दिनको र 18 दिनको छ विपद स्वयं सेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदायले बलियो बनाउनुपर्छ भन्ने कुरा।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: विभिन्न असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता, वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना, 30,000 मेट्रिक टन यूरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो,
1: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्षी दलको माग, चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउबाको सन्देश, सरकारले धरपकड गर्ने शंका,
6: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने, विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार,
1: भोकमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा, अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक, युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा,
6: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित, भोलि नेदरल्याण्डसँग खेल्ने काबा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज कजाकिस्तानसँग खेल्दै।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बास शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सरकारले लगाएको शिक्षा र स्वास्थ्य समता शुल्क, शुरूमा लगाउने भन्यो र पछि फेरि नलगाउने भनेर प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ र यही बीचमा कतिपय मन्त्री र प्रधानमन्त्रीको बीचमा कुराकानी नमिलिरहेको खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा मन्त्रीले लगाउने, अर्को तर्फबाट नलगाउने निर्णय सार्वजनिक भइरहँदा शंका पनि बढ्दै गरेको देखिन्छ। यहाँ एउटा ढोका अथवा यो कुनै सिंहदरबारभित्रको एउटा स्थान जस्तो देखाइएको छ। दुईजना व्यक्तिहरू लमक लमक लम्किँदै अगाडि बढ़िराखेका छन् र सिंहदरबारभित्रका एकजना कर्मचारी पछाडिबाट हेर्दैछन्। तल चाहिँ यस्तै लेखिएको छ, कुन चाहिँ सरकारको कुरा गर्नुभए, कर लगाउने कि कर हटाउनेवाला?
6: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भए। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

जानेछ यो समय रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी। हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश, कहिले कहीँ हार नमान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले धेरै गहिरो कुराहरू सिक्यौं, आज पनि केही नयाँ कुराहरू हामी सिक्छौ नि है?
1: हो भाइ, आज हामी फेरि दाउदको आत्मिकी अनुभवबाट सिक्नेछौ, तर आजको सन्देश अझ गहिरो छ। यो तृष्णा, विश्वास र आशाको बारेमा हामीले थाहा पाउनेछौ।
0: तृष्णा भन्नाले के कुरा हो दाई? पानीको तृष्णा जस्तै हो?
1: तपाईँले ठिक बुझ्नुभयो भाइ। जसरी हरिणले पानीको खोजी गर्छ, त्यस्तै हाम्रो आत्माले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ। यो संसारका कुराहरूले होइन, तर परमेश्वरको उपस्थितिले मात्र हाम्रो आत्मामा सन्तुष्ट हुन्छ।
0: तर दाई, मानिसहरू त धेरै कुरामा व्यस्त हुन्छन् नि, जस्तै पढाइ, पैसा, काम।
1: हो भाइ, तर हामीले बुझ्नुपर्छ कि यदि हाम्रो जीवनमा परमेश्वरको उपस्थिति छैन भने हामी केही पनि होइनौ, जीवन अधुरो हुन्छ। त्यसैले हामीले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ।
0: साँच्चै नै दाई, तपाईँले भन्नुभयो जस्तै अघिल्लो अध्ययनमा पनि हामीले जीवन क्षण भङ्गुर छ भन्ने कुरा पनि हामीले सिकेका थियौं।
1: हो भाइ, र त्यही कारणले हामीले हाम्रो विश्वास परमेश्वरमा राख्नुपर्छ। परिस्थितिले हामीलाई हल्लाउन सक्छ, तर परमेश्वरमा राखिएको विश्वासले हामीलाई सधैँ स्थिर राख्छ।
0: साँच्चै नै दाई, तर कहिलेकाहीँ त मन धेरै उदास हुन्छ नि दाई।
1: हो त भाइ, त्यो नै दाउदको अनुभव पनि हो। तर उनले आफूलाई सम्झाए, मेरो आशा परमेश्वरमा छ। त्यसैले हामीले पनि निरन्तर परमेश्वरमाथि पूर्ण रूपमा विश्वास राख्नुपर्छ।
0: यी सबै कुराहरू त हामीले धेरै गर्यौं दाई, र आजको सन्देशबाट चाहिँ हामीले मुख्य के कुराहरू चाहिँ सिक्नेछौ त
1: भाइ? आजको अध्ययनमा हामीले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ, हाम्रो विश्वास परमेश्वरमा राख्नुपर्छ, र उदासीमा पनि आशा देखिनुपर्छ भन्ने कुरालाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ। त्यसैले आउनुहोस्, मनको तयारी साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: आउनुहोस्, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बाबा, हामी तपाईँलाई धन्यवाद दिन्छौ, किनकि तपाईँ हाम्रो महान प्रभु हुनुहुन्छ। तपाईँ हाम्रो सहारा हुनुहुन्छ, तपाईँ हाम्रो किल्ला हुनुहुन्छ, दुःखमा सधैँ उपलब्ध हुने महान प्रभु हुनुहुन्छ। हा प्रभु, हामी दुःखमा थियौं, निराशमा थियौं, कठिनाईमा थियौं, तर तपाईँ हामीसँग हाम्रो दुःखहरूमा, हाम्रो निराशहरूमा हुनुहुन्थ्यो। तपाईँले हामीलाई हाम्रो तमाम दुःख कष्टहरूबाट छुटकारा दिनुभयो, बिमारबाट चङ्गा दिनुभयो, निराशाबाट आशा दिनुभयो। प्रभुजी, यसै गरेर म ती मित्रहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो यस बखत मलाई थाहा छैन कि कस्तो स्थितिमा होलान्। हुन सक्छ बिरामी स्थितिमा होलान्, निराशको स्थितिमा होलान्, अशान्तिको स्थितिमा होलान्, अनि तपाईँलाई थाहा छ त्यसको कारण। तर प्रभु, तपाईँ कृपालु हुनुहुन्छ हामी जान्दछौ र विश्वास गर्दछौ कि तपाईँ हामीलाई सधैँ सम्हाल्नुहुनेछ। यद्यपि हामी जस्तो सुकै समस्या मुनि भएर नै किन गइ नरहेका हौला, तपाईँ हामीसँग हुनुहुन्छ। यी हरेक मित्रहरूलाई म तपाईँको हातमा राख्न चाहन्छु जो यस बेला दुःखमा छन्। प्रभुजी, यिनीहरूमाथि आफ्नो दया राख्नुहोस्, आफ्नो करुणा, आफ्नो कृपा अनुसार व्यवहार गर्नुहोस्, किनकि तपाईँ कृपा करुणाको धनी प्रभु हुनुहुन्छ। प्यार प्रभु, यस वचन अध्ययनलाई पनि म तपाईँको हातमा राख्छु। तपाईँ स्वयं नै हाम्रो मार्गदर्शक बन्नुहोस्, हाम्रो अगुवाई बन्नुहोस्। धन्यवाद दिँदै यो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन प्रस्थान खण्डबाट भजनको पुस्तकबाट अध्ययन गर्न आरम्भ गर्नेछौ। हामीले भजनको उत्पत्ति खण्डबाट वचन देखिसकेका छौं, हा मित्र, भजन 42 अध्याय अनि 42 अध्यायदेखि 72 अध्यायसम्म चाहिँ प्रस्थान खण्ड हो। प्रस्थानको पुस्तकमा हामी परमेश्वरको सन्तान इसरायली विदेशी मुलुकमा भएको र प्रतिज्ञाको मुलुकबाट टाढा भएको पीड़ित असहाय मानिसको रूपमा देख्छौ। तपाई तिनीहरूलाई यातनाको कारण विलाप र सुस्केरा पुकार गरिरहेको सुन्न सक्नुहुन्छ। तपाई त्यहाँ मालिकको कोर्रा परेको पनि सुन्न सक्नुहुन्छ। तिनीहरू महान कष्टमा छन्, जुन दिन प्रतिदिन घट्नको सट्टामा बढ़िरहेको छ। अन्तिममा इसरायलको चितकार र विलाप परमेश्वरले सुन्नुहुन्छ। प्रभु तिनीहरूको पक्षमा भएर खड़ा हुनुहुन्छ। उहाँले अब्राहम, इसाक र याकुबसँग बनाउनु भएको प्रतिज्ञाको पालन गर्नुहुन्छ। त्यसपछि परमप्रभु तिनीहरूलाई मिश्रबाट छुटकारा दिनुहुन्छ। उदाहरणको निम्ति पहिला 7 भजनहरूमा 42 48 अध्यायमा हामी प्रस्थानको पुस्तकको आरम्भमा तिनीहरू हुँदा तिनीहरूको स्थितिहरूको देख्छौं। तर यी भजनहरूले भूतकालको संकेत गर्दैन, तिनीहरूले भविष्यतिर हेर्दछन् र भविष्यमा इसरायलको बाँकी भक्तजनका अनुभवहरूको प्रकट गर्दछन्। जब हामी परमेश्वरको चुनिएका मानिसहरू यरूशलेमबाट टाढा भएको देख्छौ, तिनीहरू पवित्र स्थानबाट र यहोवासँगको सम्पर्कबाट अलग पारिएका छन्, टाढा भएका छन्, जस्तो कि तिनीहरू मिश्रमा थिए। भजनको उत्पत्ति र प्रस्थान खण्डमा परमेश्वरको नाउँहरूको चाखलाग्दो भिन्नता छ। उत्पत्ति खण्डमा यहोवाको नाउँ 262 पल्ट उल्लेख भएको छ, जबकि इलोहिम नाउँ खालि 15 पल्ट मात्र उल्लेख भएको छ। प्रस्थान खण्डमा इलोहिम नाम 164 पल्ट उल्लेख भएको छ र यहोवा खालि 30 पल्ट मात्र उल्लेख भएको छ। यसको महत्व के हो? यी दुई परमेश्वरका व्यक्तिगत नाउँहरूको दुई भिन्न भिन्न अर्थ छ। इलोहिमले परमेश्वरको ईश्वरीय शक्तिको पूर्णताको बताउँछ अनि यहोवा नाउँ उद्धारमा सम्बन्ध छ। यहोवा नै एक हुनुहुन्छ जसले इसरायललाई बचाउनुहुन्छ। हामी यो कुरा पत्ता लगाउनेछौ कि उसले त्यति धेरै भजन यस भजनको प्रस्थान खण्डमा लेखेका छैनन् जति कि भजनको उत्पत्ति खण्डमा दाऊदले भजन लेखेथे। दाऊदले 19 भजनहरू लेखे र तिनीहरूमध्ये 7 चाहिँ कोराका छोराहरूले लेखे, जो लेवी परिवारसँग सम्बन्धित थिए। यस विभागमा यो खण्डमा सबै भजनहरू आखिरी दिनहरूमा इसरायलको अगमबाडिक तस्वीर हो। भजन 42 देखि 44 अध्यायमा

हो। मित्र, इसरायलको निम्ति भविष्यमा परमेश्वरसँग महान योजना र उद्देश्य छ। मनमा यो कुरा याद राखौ कि जब भजनकार इसरायलको बारेमा कुरा गर्दछन्, उसले सम्पूर्ण इसरायल राष्ट्रलाई संकेत गरिरहेका छैनन्, किनकि सम्पूर्ण राष्ट्र यहाँ दृश्यमा छैन। जब भजनकारले इसरायलको बारेमा कुरा गर्दछन्, उसको संकेत तो बाँकी रहेका विश्वासी भक्त इसरायल यानि अंग्रेजीमा रेमनेन्ट हो। मित्र, यो कुरा चर्च शब्दमा पनि भिन्न छ। जब चर्च शब्द उल्लेख हुन्छ, यो सम्पूर्ण चर्चका रोलमा भएका सदस्यहरूद्वारा बनिएको हुँदैन। अर्को शब्दमा सत्य चर्च सम्पूर्ण चर्चको रोलमा हुने सदस्यहरूद्वारा बनेको हुँदैन, किनकि सबै सदस्यहरू उद्धार पाउने व्यक्ति हुँदैनन्। मित्र, सत्य चर्च खालि ती विश्वासीहरूद्वारा मात्र बनिएको शरीर हो जसले प्रभु येशूलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा ग्रहण गरेको छ, न कि खालि मुखले मात्र। तपाईँ सत्य चर्चको सदस्य, चर्चमा जोडिएर अनि चर्चको रोलमा आफ्नो नाउँ चढाएर साथै धर्मकाण्डहरूमा भाग लिएर बन्न सक्नुहुन्न। केवल ख्रिस्टसँगको व्यक्तिगत सम्बन्धले मात्र तपाईंलाई सत्य चर्चको सदस्य बनाउन सक्छ। हामीले सधैं संगठित चर्च र अदृश्य चर्च बीच भिन्नता बनाउनु पर्छ। इसरायल राष्ट्रका बाँकी रहेका इसरायली सम्पूर्ण इसरायल होइनन्, जस्तो कि संगठित चर्चका सम्पूर्ण सदस्यहरूले अदृश्य चर्च यानि विश्वासीहरूको शरीर वा बदनको बनाउँदैनन्। खाली इसरायलका विश्वास गर्ने बाँकी रहेका भक्तजनहरू नै, रेमनेन्टहरू नै भजनहरूको पुस्तकको यो प्रस्थान खण्डमा हेरिनेछ। त आज हामी खाली भजन 42 र 43 अध्यायबाट देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरमा भय राख्ने बाँकी रहेका भक्तजनको चित्कार। यो भजनले महाक्लेश अवधिमा इसरायलको ईश्वरीय भक्तजनको भावी कष्टको पेश गर्दछ। जब इसरायल मिश्रको मुलुकमा थियो, परमेश्वरले सबभन्दा पहिले तिनीहरूलाई रगतद्वारा छुटकारा दिनुभयो। निस्तार चाडको थुमाको रगत ती मानिसहरूद्वारा आफ्ना घरको संघारमा ढोकामा छर्के जसले परमेश्वरमा विश्वास गरेथे। रातमा मृत्युको स्वर्गीयदूत हरेको घरमा भएर गए र जुन जुन घरको संघारमा रगत लगाइएको हुन्थ्यो त्यस घरमा कोही पनि मर्दैन थियो। यो रगतद्वारा उद्धार थियो, अनि उद्धारको दोस्रो स्थिति लाल समुद्रमा थियो, अनि त्यहाँ त्यो शक्तिद्वारा उद्धार थियो, छुटकारा थियो। पहिले रगतद्वारा, दोस्रो शक्तिद्वारा। यो भजन कोर वंशीहरूको मस्किल नाम भजन हो। मस्किलको मतलब हो शिक्षा दिने, कामको भजन र समझको बुझाइको भजन हो। तपाईँले यादै होला, उजाड स्थानमा इसरायलको पथभ्रष्ट भौतराईको अवधिमा कोराले विद्रोहको अगुवाई गरेथे। मोसाको र हारूनको अधिकारको विरूद्ध उसको विद्रोहको कारण परमेश्वरले कोरालाई प्राण दण्ड दिनुभयो, तर उसका छोराहरूलाई चाहिँ छोडियो, बाँकी राखिए। परमेश्वरले यसको गन्ती 26 अध्याय 9 11 पदमा स्पष्ट बनाउनुभयो कि उसका छोराहरू परमेश्वरको दण्डमा मरेनन्, तर तिनीहरूले परमेश्वरको सामने निरन्तर आफ्नो सेवाको जारी राखे, अनि तिनीहरूले नै यी केही प्रस्थान खण्डका भजनहरू लेखिएका थिए। अगमबाडिक रूपमा यसले हामीलाई महाक्लेश अवधिको तस्विर दिन्छ। भजन संग्रह 42 अध्याय 1-2 पदमा भनिएको छ, जसरी मुडली मृग खोलाको पानीको निम्ति तीर्षणा गर्छ, त्यसरी नै हे परमेश्वर, मेरो आत्माले तपाईँको निम्ति तीर्षणा गर्दछ। औ बाहिर जाँदा त्यसले त्यही भन्छ, मेरो आत्मा परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तीर्खाउँछ, म कहिले आएर परमेश्वरको सामने देखा परौं। मित्र, पछाडि मिश्रमा नगएर म यसलाई भविष्यसँग लागू गर्न चाहन्छु।

0: किनभने त्यहाँ त्यो समय हुनेछ जब यी मानिसहरू इसरायलीहरू फेरि तिनीहरू आफ्ना मुलुकबाट बाहिर हुनेछन्। त्यहाँ धेरै उक्तम बाइबल टिप्पणीकारहरू छन् जो विश्वास गर्दछन् कि इसरायलको मुलुकमा अहिले वर्तमान यहुदीहरूको भेला हुने काम फेरि तितर बितर अवस्थामा आउनेछ। तिनीहरूलाई सम्भव हाम्रै दिनमा त्यस मुलुकबाट हटाइनेछ, निकालिनेछ। ईश्वरीय बाँकी रहेका भक्तजनहरू रेमनेटहरू आज त्यहाँ छैनन्। अहिले इसरायलको मुलुकमा दुई समूहहरू छन्। एउटा समूहलाई हामी भन्छौ रूढीवादी यहुदीहरू जो आफ्ना मसीहको आगमनको बाटो हेरिरहेका छन् र मन्दिरको पुननिर्माण गर्न चाहिरहेका छन्, अनि अर्को समूह चाहिँ धर्मसँग धार्मिक मामलासँग कुनै वास्ता राख्दैनन्, लिबरल टाइपका छन्। तिनीहरू विचार गर्दछन् कि नयाँ युग आरम्भ भइसकेको छ, यो आधुनिक युग हो। इसरायलका ईश्वरीय बाँकी रहेका भक्तजनहरू परमेश्वरको लागि उत्कट लालसा रहेको छ, जस्तो कि सबै युगमा परमेश्वरका जनहरूको उहाँप्रति लालसा भएको छ। भन्छन्, जसरी मुडली मृग खोलाको पानीको निम्ति तीर्षना गर्छ, त्यसरी नै हे परमेश्वर मेरो आत्माले तपाईँको निम्ति तीर्षना गर्दछ। मेरो आत्मा परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले आएर परमेश्वरको सामने देखा परौं? के तपाईँ त्यही तरिकामा परमेश्वरको बारेमा महसुस गर्नुहुन्छ? त्यहाँ कोही कोही छन् जो दावी गर्छन् यदि तपाईँ अति धेरै व्यवस्थावादी बन्नुहुन्छ र 10 आज्ञाहरूको पालन गर्नुहुन्छ भने तपाईँ परमेश्वरलाई खुशी पारिरहनु भएको छ। मेरो मित्र, मानिस परमेश्वरबाट टाढा अलगिएको भौतारी गएको प्राणी हो। उसलाई 10 आज्ञाहरूको भन्दा अझ धेरै कुराको आवश्यक छ। 10 आज्ञाहरूले हामीलाई देखाउँछ कि हामीहरू पापीहरू हौ र हामी परमेश्वरको विरूद्ध बागी र विद्रोहमा छौं। हामीसँग परमेश्वरको निम्ति कुनै लालसा छैन, इच्छा छैन, तृष्णा छैन, प्यासा छैन। त्यसकारण हामीलाई नयाँ गरी जन्मनु आवश्यक छ। हामीलाई परमेश्वरको परिवारमा ल्याइन र त्यस स्थानमा ल्याइन आवश्यक छ जहाँ हामी भन्न सक्छौ शास्त्रमा उल्लेखित खालि यो पद जस्तो होइन तर भित्री हृदयबाट। जसरी मुडली मृग खोलाको पानीको निम्ति तीर्षना गर्छ, त्यसरी नै हे परमेश्वर मेरो आत्माले तपाईँको निम्ति तीर्षना गर्छ। मेरो आत्मा परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तीर्खाउँछ। म कहिले आएर परमेश्वरको सामने देखा परौं? यो विशेष गरेर इसरायलका बाँकी रहेका भक्तजनहरूको निम्ति अर्थपूर्ण हुनेछ। तर यो उही समयमा यस बेला पनि हामी धेरै परमेश्वरका सन्तानहरूको निम्ति पनि अर्थपूर्ण छ। तीन पदमा भनिएको छ, मेरो आँसु रात दिन मेरो आहारा भएका छन्, औ तिनीहरूले दिनभरि मलाई भन्छन् तेरा ईश्वर खोइ कहाँ छन्। मित्र, मिश्रको दासत्वमा भएको बेला त्यहाँ ईटा बनाउने ठाउँमा अति नै धेरै रुवाई भएको थियो, अनि भविष्यमा पनि यही नै हुनेछ। यो महाक्लेश अवधिमा व्यङ्ग्य प्रश्न हुनेछ, तेरो ईश्वर खोइ कहाँ छन्, तेरो ईश्वर खोइ कहाँ छन्, मलाई देखा, कहिले मसीह आइरहेको छ। यहाँ पद 5 भनिएको छ, हे मेरो आत्मा त किन म भित्र खिन्न हुन्छस् र मेरो अन्तस्करणमा त किन व्याकुल हुन्छस्। परमेश्वरमा आशा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरो सहायक र मेरो परमेश्वर हुनुहुन्छ। भजनकार आफैलाई आफ्नो निराशाको निम्ति हप्काउँछन् र आफैलाई परमेश्वरमा खाली भरोसा गर्न उत्साह दिन्छन्। 6-7 पदमा भन्छन्, हे मेरा परमेश्वर, मेरो आत्मा म भित्र खिन्न भएको छ, यसकारण म यर्दन नदीको देशदेखि हर्मोनका पहाड र मिसारको डाँडादेखि तपाईँलाई सम्झन्छु। तपाईँको छाँगाको आवाज सुनेर गहिरोले गहिरोलाई बोलाउँछ, तपाईँका छालहरू साना र ठूला दुवैले मलाई छोपेका छन्। यो नै भाषा योनाले आफ्नो प्रार्थनामा प्रयोग गरे। योना 2:3 पदमा भन्दछन्, तपाईँले मलाई गहिरो भित्र समुद्रको मुटुमै फालिदिनु भएको थियो र छालहरू मेरो चारैतिर थिए। तपाईँ भयंकर छालहरूले मलाई डुबाए, तपाईँका भयंकर छालहरूले मलाई डुबाए। योना मृत्युको मुखमा पुगेका थिए। महाक्लेश अवधिमा इसरायलले त्यो विनाशको आफैमाथि सामने गर्नेछन्, तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुनेछ। आगे 8-9 भनिएको छ, तैपनि परमप्रभुले दिउँसो उहाँको करूणालाई हुकुम गर्नुहुनेछ र राति मसित उहाँको भजन हुनेछ, जीवनदाता परमेश्वरको प्रार्थना म गर्नेछु, मेरा चट्टान रूपी परमेश्वरलाई म भन्नेछु, तपाईँले किन मलाई बिर्सनु भएको छ, शत्रुहरूको थिचो मिचोले गर्दा मैले किन शोक गरेर हिँडिरहनु। के तपाईँले कहिले कहीँ यस्तो लाग्छ? मलाई निश्चय छ कि हामी धेरैलाई त्यस्तो लाग्छ। 11 पदमा भन्दछन्, हे मेरो आत्मा, त किन म भित्रै खिन्न हुन्छस् र मेरो अन्तस्करणमा त किन व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरो सहायक र मेरा परमेश्वर हुनुहुन्छ। मित्र, यस निराश र दयनीय घड़ीमा भजनकार परमेश्वर कहाँ फर्किन्छन्। तिनीहरूको निराश र दयनीय घड़ीमा ईश्वरीय बाँकी भक्तजनहरू, रेमनेन्टहरू परमेश्वर कहाँ फर्कन्छन्। त्यहाँ उत्तर, दक्षिण, पूर्व, पश्चिमबाट कहीँदेखि पनि सहायता हुने छैन, तर मेरो सहायता स्वर्ग र पृथ्वी बनाउनु हुने परम प्रभुबाट आउँछ। त्यसपछि भजन 43 अध्यायतिर पनि लागिहालौं। यो भजन 43 अध्याय 42 अध्यायसँग अति नै निकटतामा सम्बन्धित छ। ईश्वरीय बाँकी रहेका भक्तजनहरू आफ्नो पक्षमा भएर इन्साफ गर्नुहोस् भनी परमेश्वरलाई पुकार्छन्। भजन संग्रह 43 अध्याय 1 पदमा भनिएको छ, हे मेरा परमेश्वर, मेरो इन्साफ गर्नुहोस् र भक्तिहीन जातिको विरूद्धमा मेरो मामिला चलाउनुहोस्, मलाई छल र अन्याय गर्ने मानिसबाट छुटाउनुहोस्। मित्र, यहाँ इसरायलका बाँकी रहेका भक्तजनहरू, रेमनेन्टहरू बोलिरहेका छन्, ख्रिष्ट विरोधी झुट्टा हो, त्यसले यी मानिससँग करार बाँध्नेछ, त्यसपछि बीचमा त्यसले त्यो करारको उल्लंघन गर्नेछ, तोड्नेछ, भंग गर्नेछ। जब यो हुनेछ, तिनीहरूको चित्कार यस्तो हुनेछ, मलाई छल र अन्याय गर्ने मानिसबाट बचाउनुहोस्। मलाई थाहा छैन कि तपाईँले कहिले यस्तो प्रार्थना गर्नुभएको छ, तर मैले भनेको छु, हे परमेश्वर, हाम्रा मुलुकमा तानाशाह खड़ा नहोस्, त्यसमा भएन खतरा हुनेछ, हामीले ख्रिष्टलाई छलेर अन्याय गर्ने मानिसबाट बचाउनुहोस् भनी प्रार्थना गर्नुपर्छ। म निश्चय नै त्यस्ताले ममाथि शासन गरेको चाहन्न। अनि 3 पदमा भनिएको छ, 3 पदमा, तपाईँको ज्योति र तपाईँको सत्यता पठाउनुहोस्, तिनैले मलाई डोर्याउन्, तिनैले मलाई तपाईँको पवित्र डाँडा र तपाईँका वासस्थानमा पुर्याउन्। पहिलो पुकार यो छ, तपाईँको ज्योति र तपाईँको सहायता पठाउनुहोस्। यहाँ भजनकार के को लागि प्रार्थना गरिरहेका छन्? येशूले भन्नुभयो, युहान 8:12 पदमा, म संसारको ज्योति हौं, जसले मलाई पछ्याउँछ अन्धकारमा हिँड्ने छैन तर जीवनको ज्योति पाउनेछ। उहाँले यो पनि भन्नुभयो, युहान 14:6 पदमा, बाटो सत्य र जीवन म नै हो, कोही पनि मद्वारा भई परमेश्वर पिता कहाँ जान सक्दैन। प्रभुका यी कथनहरू उहाँका धेरै श्रोताहरूलाई त्यति धेरै अनुसरण गरेनन्, किनभने यदि तिनीहरूले उहाँ नै ज्योति र सत्य हुनुहुन्थ्यो भन्ने कुरा थाहा पाएको भए तिनीहरूले उहाँ मसी पनि हुनुहुन्थ्यो भन्ने कुरा जान्नेथे, जो तिनीहरूलाई बचाउन आउनु भएको थियो। दोस्रो खण्डमा भजनकार भन्छन्, तिनैले मलाई डोर्याउन्, तिनैले मलाई तपाईँको पवित्र डाँडामा, तपाईँका वासस्थानमा पुर्याउन्। भजनकार यरुसलेममा जान चाहन्छन्, ऊ मन्दिरमा आराधना गर्न परमेश्वर कहाँ पुन ल्याइन चाहन्छन्। अनि 5 पदमा भनिएको छ, हे मेरो आत्मा, त किन म भित्रै खिन्न हुन्छस् र मेरो अन्तस्करणमा त किन व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरो सहायक र मेरो परमेश्वर हुनुहुन्छ। मित्र, यो तिनीहरूका प्रार्थनाहरूको उत्तर दिइनेछ। तिनीहरूले धेरै लामो समयदेखि आशा गरेका मसी पुनः आउनुहुनेछ। त्यस समयमा इजिकेलको अगमबाड़ी पूरा हुनेछ। इजिकेल 36:6 26 28 पदमा भनिएको छ, म तिमीहरूलाई नयाँ हृदय दिनेछु र तिमीहरू भित्र नयाँ आत्मा हालिदिनेछु। तिमीहरूको शरीरदेखि ढुङ्गाको हृदय निकालेर त्यसको सट्टामा म तिमीहरूलाई मासुको हृदय दिनेछु। म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरो नियम पालन गर्ने, मेरा व्यवस्था मान्ने र तिनैद्वारा तिमीहरू जीवित रहने तुल्याउनेछु। हा मित्र, यो भजनकारको प्रार्थनाको यसरी तिनीहरूको लामो समयदेखि प्रतीक्षा गरिएको मसी आउनुहुनेछ, त्यस बेला पूरा हुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययन सुनेपछि मलाई लाग्यो हामीले धेरै कुरा खोजिरहेका हुन्छौ तर असल कुरा त परमेश्वरको उपस्थितिमा मात्र रहेछ।
2: बिल्कुल सत्य कुरा गर्नुभयो भाइ तपाईँले। जसरी हरिण पानी बिना बाँच्न सक्दैन, त्यस्तै हाम्रो आत्मा पनि परमेश्वर बिना बाँच्न सक्दैन। त्यसैले हामीले उहाँको उपस्थितिको तृष्णा गर्नुपर्छ।
1: तर कहिलेकाहीँ त हामी उदास हुन्छौ, शंका आउँछ नि दाई।
2: हो त भाइ, त्यो नै दाउदको अनुभव पनि हो। तर उनले आफैले सम्झाए, मेरो आशा परमेश्वरमा छ। त्यसैले हामीले पनि हाम्रो विश्वास उहाँमा नै राख्नुपर्छ भन्ने सत्यतालाई हामीले भुल्नु हुँदैन।
1: साँच्चै नै दाई, अघि भर्खर हामीले कुरा गर्यौं कि अघिल्लो अध्ययनमा पनि हामीले जीवन क्षणभंगुर छ भन्ने कुरा सिकेका थियौं, त्यसपछि आज तृष्णा र विश्वास सिक्यौं।
2: हो त भाइ, यी सबैले एउटै कुरा देखाउँछ, हामी परमेश्वर बिना अधुरा छौं। उहाँमा फर्किनु नै हाम्रो जीवनको समाधान हो।
1: अनि दाई, हामीले यो सबै कसरी चाहिँ व्यवहारमा लागू गर्न सक्छौ त
2: भाइ? यी कुराहरू हामीले व्यवहारमा लागू गर्नको लागि प्रार्थना गरेर, वचन पढेर र दैनिक जीवनमा परमेश्वरलाई पहिलो स्थान दिएर अनि उहाँमा विश्वास कायम राखेर हामीले लागू गर्न सक्छौ।
1: दाई, आजको सन्देशले म विश्वास गर्दछु हामी धेरैजनालाई चाहिँ छोएको छ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, यदि यो सन्देशले तपाईँको जीवनमा केही परिवर्तन ल्याएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्। आफ्ना प्रार्थना, अनुभव र आशिषहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौं।
1: हो, तपाईँहरूको प्रार्थना, गवाही र प्रेमले हामी निरन्तर उत्साहित बनेका छौं र तपाईँहरूको आशिष नै हाम्रो आनन्द बनेको छ।
2: हजुर, र हामी तपाईँहरूलाई धेरै प्रार्थना गर्छौं। अन्तमा परमेश्वरको उपस्थिति र शान्ति हामीहरू सबैसँग रहिरहोस् र हामी अर्को दिनमा फेरि पनि भेट्नेछौ।
1: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

तपाईँहरूको मनसोमा आउनुहुन्छ।

0: time check is 8 a.m.
1: अहिले बिहानको 8 बजेको छ।

0: wait just a minute. We will return back.
1: हेलो
2: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
3: लो दिन त. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने रहेछ? के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, किन दिनु.

0: साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप्रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: LMB FM 89.6 MHz।

0: सुन्नुहोस् न, एउटा कुरा भनौँ।
1: भन न, के कुरा?
0: हामी बिहे गरौँ न।
1: भइहाल्छ नि,
0: छिटो गरौँ न, फेरि ढिलो होला नि। बिकज आई एम प्रेग्नेन्ट।
1: यो त खुसीको कुरा हो नि।

0: இளம்பு பிரேக் டைம்.
1: ஓஹோ, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
10: के रे, नानी त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
11: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म यमलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। दोलखा र नुवाकोटमा भीषण बाढ़ी पहिरो, एकजनाको मृत्यु, थुप्रै घाइते। दोलखामा चारजना भीरमा फँसे, उद्धारको पर्खाईमा। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर। स्वकीय सचिवको मापदण्ड बनाउँदै दलहरू, राज्यलाई थप्दै 2.5 अर्ब रूपियाँको आर्थिक भार। अफगानिस्तानमा भीषण बाढ़ी, 23 जनाको मृत्यु, 100 जना बेपत्ता। वैज्ञानिकहरूले पत्ता लगाए पृथ्वी जस्तै वायुमण्डल भएको अर्को ग्रह। र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपाल नामिबियासँग 8 विकेटले पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको गौरीशंकर गाउँपालिका 9 सिप्रिङ खोलामा गैराती आएको बाढ़ीमा परेर 1 जना बेपत्ता भएका छन्। बाढ़ी आएपछि भागेका 4 जना भीरमा फँसेका छन्। सिप्रिङ खोला जलविद्युत आयोजनाको बाँधस्थल मूलखर्कमा आएको बाढ़ीमा परेर चस्मान तामाङ बेपत्ता भएको गौरीशंकर 9 का अध्यक्ष निमगेली शेर्पाले बताउनु भएको छ। मूलखर्कस्थित गोठमा रहेका तामाङले गोठ सहित बाढ़ीले बगाएको र बाढ़ी आएपछि भागेर ओडारमा बसेका सिप्रिङ खोला हाइड्रो पार्कका 4 जना कर्मचारी भीरमा फँसेका छन्। निरन्तर लेदो सहितको पहिरो आइरहेकाले उनीहरू भीरको ओडारमा उद्धारको प्रतीक्षामा रहेको प्राप्त समाचारमा जनाएको छ। नुवाकोटमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर छ। विदुर नगरपालिका 12 भट्टा गाउँमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा 65 वर्षीय नारायण प्रसाद भट्ट गम्भीर घाइते भएका छन्। उहाँलाई करिब 700-800 मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको हो। भट्टको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइतेको स्थानीय 4 घेरा उप स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 12 बाहुने पाटी स्थित झुलुङ्गे पुलबाट नदीमा हम्फालेका एक युवकको शव सिन्धुलीको खुरकोटमा फेला परेको छ। चौतरा साँगाचोकडी नगरपालिका 1 स्याउले बाङमा निवासी वीर काजी तामाङ केही दिन अघि बाहुने पार्टीको झुलुङ्गे पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका थिए। खोजीका क्रममा तामाङको शव नदीले बगाउँदै लगेको अवस्थामा सिन्धुलीको खुरकोट क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने निर्णय गरेको 3% क्षमता शुल्क तत्कालका लागि लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिँदै हालको अवस्थामा क्षमता शुल्क कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार र निराशा बेहोर्नुपर्ने देखिएकाले अर्थमन्त्री सोनी वाग्लेसँगको परामर्शपछि शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएकाले नागरिकको हितलाई केन्द्रमा राखेर निर्णय गर्ने नीति अपनाएको उल्लेख गर्दै सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु सरकारको मुख्य उद्देश्य रहेको बताउनु भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले हटाएको सांसदहरूको स्वकीय सचिवको सुविधा नयाँ सरकारले खुला गरेपछि अहिले सांसदहरू स्वकीय सचिव नियुक्तिको तयारीमा छन्। यसका लागि दलहरूले नियुक्तिको मापदण्ड बनाउन थालेका छन्। राजनीतिक दलहरू यतिखेर विगतमा आएका कतिपय विवाद पुनः आउन नदिनका लागि स्वकीय सचिवको योग्यता र नियुक्तिको मापदण्ड र आन्तरिक कार्यविधि बनाउँदैछन्। मापदण्ड बनिसकेपछि त्यस आधारमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्नेछन्। स्वकीय सचिवको मापदण्ड बनेपछि प्रतिसभाका 275 जना सांसद, राष्ट्रिय सभाका 59 जना र प्रदेश सभाका 550 जना समेत कुल सांसद 884 जना छन् र उनीहरूले स्वकीय सचिव नियुक्ति गर्नेछन्। सांसदका स्वकीय सचिवहरूले अधिकृतको शुरू स्केल अनुसारको तलब 48,057 रूपियाँ पाउनेछन्। यही स्केलमा संघ प्रदेशका 884 सांसदले एक एकजना स्वकीय सचिव राख्दा राज्यलाई मासिक रूपमा 4,24,82,338 रूपियाँ र वार्षिक रूपमा 5 वर्षको अवधिमा 2,54,69,43,280 रूपियाँ थप हुन आउँछ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकार निर्माणमा गठबन्धन हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच हिजो प्रदेश सरकार गठनको विषयमा केन्द्रित रहेर भेटवार्ता भएको छ। दुई नेताबीच ललितपुरमा भएको भेटवार्तामा प्रदेश सरकारमा देखिएको अन्यल र आगामी सहकार्य बारे छलफल भएको थियो। यो भेटसँगै दुई दल बीच प्रदेशहरूमा सहकार्यको ढोका खोलेको छ। ओलीसँगको वार्तापछि जनकपुर पुगेका प्रचण्डले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको बताउनु भएको छ। ओलीसँगको वार्तापछि सुदूरपश्चिम कर्णाली र बागमती लगायतका प्रदेशहरूमा सरकार पुनर्गठनको प्रक्रियाले गति लिने भएको छ। यसअघि 2081 असारमा टुटेको एमाले र तत्कालीन माओवादी केन्द्र हाल नेकपा बीचको सहकार्य करिब 25 महिनापछि पुनः प्रदेश सरकार मार्फत जोड़िने प्रक्रियामा पुगेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले पूर्व अर्थमन्त्री डाक्टर रामशरण महादेव विरूद्धको मुद्दा मुल्तवीमा राख्न अस्वीकार गरेको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले महतकी पत्नी रोशना महतले दिएको निवेदन खारेज गर्दै अदालतमा उपस्थित भएपछि स्वास्थ्य अवस्थालाई समेत विचार गरेर कानून बमोजिम आवश्यक आदेश दिन सकिने उल्लेख गरेको छ। अदालतले आदेशमा महत अदालतमा उपस्थित भएको अवस्थामा उनको अस्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै आवश्यक निर्णय गर्न सकिने भएकाले हाल मुद्दा मुल्तवीमा राख्न नमिल्ने स्पष्ट गरेको छ। यसअघि विशेष अदालतले महतको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग स्वास्थ्य परीक्षणको प्रतिवेदन समेत माग गरेको थियो। महत पक्षले उनी विगत दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होस ठेगानमा नरहेको र अदालतमा उपस्थित भई प्रतिरक्षा गर्न सक्ने अवस्थामा नरहेको बताइएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा पूर्व अर्थमन्त्री महतसहित 5 पूर्व मन्त्री, 10 पूर्व सचिव, अन्य गरी 55 व्यक्ति तथा एक कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। नेपाली कांग्रेसका दुई पक्षबीच हिजो 12 खलाइयामा झडप भएको छ। कांग्रेसका 14 महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति राजेश यादव र विशेष महाधिवेशनपछि केन्द्रीय समितिले कार्यवाहक सभापतिको जिम्मा थमाएका मनोज भट्टको समाबीच झडप भएको हो। खलाइयास्थित पार्टी कार्यालयको आधिकारिकताका विषयमा विवाद उत्पन्न भएपछि दुवै पक्षका कार्यकर्ता झडपमा उत्रिएका हुन्। झडपको कारणबारे दुवै पक्षले एक अर्कालाई दोषारोपण गरिरहेका छन्। काठमाडौँको किर्तिपुर स्थित ट्याङ्ला फाँटमा हिजो कारमा आगलागी भई जलेर एकजनाको मृत्यु भएको छ। 25638 नम्बरको कारमा आगलागी भई जलेर मृत्यु हुनेमा सोही कारका मालिक 70 वर्षीय सुरेश चन्द्र श्रेष्ठ रहेका छन्। हिजो बिहान उक्त कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो। उहाँ नरदेवी घर भई किर्तिपुर स्थित ट्याङ्ला फाँटमा बस्दै आइरहनु भएको थियो। प्रहरीले मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पठाइएको छ। बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान 4.2 म्याग्नेच्युटको भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा रहेको थियो। भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ। अफगानिस्तानको पूर्वी नूरिस्तान प्रान्तमा आएको बाढ़ीमा परेर 23 मृत्यु हुनुका साथै 80 घाइते भएका छन् भने 100 भन्दा बढ़ी बेपत्ता भएका छन्। उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटेको संचार माध्यमहरूले जनाएका छन्। मौसम विज्ञान विभागले आगामी दिनहरूमा भारी वर्षा, चट्याङ, हुरी बतास र बाढ़ी आउन सक्ने भन्दै 10 प्रान्तहरूका लागि अलर्ट जारी गरिएको छ। यता भारतको सिक्किम स्थित नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ भत्किएर 20 मृत्यु हुनका साथै 5 सुरुङभित्रै फँसेका छन्। सुरुङमा फँसेकाहरूको उद्धार कार्य जारी रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। 24 घण्टाभन्दा बढ़ी समयदेखि श्रमिकहरू फँसेकाले मृतकको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। मिथेन ग्यास अचानक विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो। विस्फोटपछि सुरुङभित्र बाक्लो धुवा र विषाक्त ग्यास फैलिएको थियो।
अनुसन्धानकर्ताहरूले पहिलो पटक पृथ्वी जस्तै वरिपरि वायुमण्डल भएको चट्टानी ग्रह पत्ता लगाएका छन्। यो खोज सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ र हिलियम आफैमा जीवनका लागि उपयुक्त मानिँदैन, तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन्। यस अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्वर्ड विश्वविद्यालयका डाक्टर कोलिन चेरुबिमले यस खोजलाई ठूलो उपलब्धि मान्नुभएको छ। एलएचएस 1140B नामक यो ग्रह पृथ्वीबाट 48 प्रकाश वर्ष टाढो छ। यो ग्रहले सूर्यभन्दा निकै सानो र कम तातो रातो ताराको परिक्रमा गर्छ। अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गरिएका 6000 भन्दा धेरै ग्रहहरू पत्ता लगाएका छन्। खबरमा अब खेलकुदको खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाएर भेट्टायो। नामिबियाको जीतमा जान फ्राई लिङ्कले अभिजित 77 रन बनाएका थिए भने माइकल भान लिङ्गेनले 21 रन बनाएका थिए। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा अल आउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाएका थिए भने दिपेन्द्र सिंह आर्यले 30 रन जोडेका थिए। नेपाललाई स्वस्थमा समेट्न नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिएका थिए। यो नतिजापछि लीग टू अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा रहेका छन्। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। दोलखा र नुवाकोटमा भीषण बाढ़ी पहिरो, एकजनाको मृत्यु, थुप्रै घाइते। दोलखामा 4 भीरमा फँसी, उद्धारको पर्खाईमा। सरकारले फिर्तलियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर। स्वकीय सचिवको मापदण्ड बनाउँदै दलहरू, राज्यलाई थप्दै 2.5 अर्ब रूपियाँको आर्थिक भार। अफगानिस्तानमा भीषण बाढ़ी, 23 जनाको मृत्यु, 100 जना बेपत्ता। वैज्ञानिकहरूले पत्ता लगाए पृथ्वी जस्तै वायुमण्डल भएको अर्को ग्रह। र आईसीसी क्रिकेट विश्वकप लीग टू नेपाल नामिबियासँग 8 विकेटले पराजित। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म निमलिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।

0: இளம்பு பிரேக் டைம்.
1: ओइनी के पार ओइ मित्र, यो दुम्सले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 98 49 29 13 27।
5: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
6: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
5: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
6: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: minute, just a minute. We will return back.
1: ओइ नि के पार ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98 49 13 27।
7: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
8: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बंगुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
8: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
9: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000

0: सुगढी नगरपालिका 5 सिन्धुपाल्च।
1: This is LMFM 89.6 MHz. 89.6 MHz.
2: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: Ulambu Break Time.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404254

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्मबो एफएम 89.6 मेगाहर्ज।
1: फेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
7: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
6: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
8: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
6: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
9: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
6: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: किन आँखा मिचेको मिचेको गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसी क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लम्बु एफएम 89.6 मेगाहर्ज।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। सत्ता समीकरण परिवर्तन हुने भएपछि बागमती प्रदेशका एमाले मन्त्रीहरूको सामूहिक राजीनामा। अफगानिस्तानमा भीषण बाढ़ी, 23 जनाको मृत्यु, 100 बेपत्ता। वैज्ञानिकहरूले पत्ता लगाए पृथ्वी जस्तै वायुमण्डल भएको अर्को ग्रह। र आईसीसी क्रिकेट विश्वकप लीग 2 मा नेपाल नामिबियासँग 8 विकेटले पराजित। लम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको श्रीपिङ खोलामा आएको बाढ़ीका कारण जोखिममा रहेका जलविद्युत केन्द्रका 4 जना कर्मचारीलाई स्थानीयले सकुशल उद्धार गरेको छ। गौरीशंकर 9 मूलखर्कमा आएको बाढ़ीका कारण स्प्रिङ खोलामा जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विकर र विनोद श्रेष्ठलाई स्थानीयले उद्धार गरेका हुन्। स्प्रिङ खोलामा आएको बाढ़ीले जलविद्युत केन्द्रको ड्याम साइट पूर्णका साथै खोलाले कटान गरेपछि भीरमा अड्किएका उनीहरूलाई आज बिहान उद्धार गरिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो। गए राति 11 बजेदेखि आएको बाढ़ीपछि उनीहरू भीरमा चढ़ेर ज्यान जोगाएका थिए। दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब परीक्षक डीएसपी मनोज कुमार लामाले जोखिममा रहेका सुरक्षित स्थानमा आइरहेको र घटनास्थलतर्फ प्रहरी खटिएको जानकारी समेत दिनुभएको छ। बाढ़ीले स्थानीय 73 वर्षीय बुद्ध सञ्चमान तामाङलाई बगाएर बेपत्ता बनाएको छ। उनको खोजी कार्य जारी छ। गोठ लिएर मूलखर्का पुगेका तामाङलाई एक्लै बास बसेको अवस्थामा बाढ़ीले बगाएको थियो। बाढ़ीले ड्याम साइट पुरेका कारण करिब 10 मेगावाट क्षमताको स्प्रिङ खोला जलविद्युत केन्द्रको विद्युत उत्पादन भने बन्द भएको छ। नुवाकोटमा रोपाई गरिरहेको बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर छ। विदुर नगरपालिका 12 भट्टगाउँमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा 65 वर्षीय नारायण प्रसाद भट्ट गम्भीर घाइते भएका छन्। उनलाई करिब 700-800 मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो। भट्टको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइतेको स्थानीय 4 गेर उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ। माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैले ज्यान जोगाएको प्रहरीले जनाएको छ। मेलम्ची नगरपालिका 12 बाउनेपाट स्थित झोलुङ्गी पुलबाट नदीमा हाम फालेका एक युवाको शव सिन्धुलीको खुर्कोटमा फेला परेको छ। चौतारा सागचोगढी नगरपालिका 1 स्याउले बाङ्गवा निवासी वीरकाजी तामाङ केही दिन अघि बाउनेपाटीको झोलुङ्गी पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका थिए। खोला खोजीका क्रममा तामाङको शव नदीले बगाउँदै लगेको अवस्थामा सिन्धुलीको खुर्कोट क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टम तथा थप अनुसन्धान अघि बढ़ाइएको छ। मृतक तामाङ सिन्धुखोला स्थित एक फर्निचर उद्योगमा काम गर्दै आइरहेका थिए। लम्बु खबरमा अब राष्ट्रिय खबर। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश सरकारमा रहेका एमालेका सबै मन्त्रीले राजीनामा दिएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपासँग सहकार्य एकताको तयारी भएपछि एमालेका मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका हुन्। दलका नेता जगन्नाथ थपलियाले वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीले पदबाट संयुक्त रूपमा राजीनामा दिएको बताउनु भएको छ। राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानूनी प्रक्रिया अगाडि बढ़ाइदिनु राजीनामा पत्रमा भनिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत विरूद्धको मुद्दा मुलतवीमा राख्न अस्वीकार गरेको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मतकी पत्नी रोशना मतले दिएको निवेदन खारेज गर्दै अदालतमा उपस्थित भएपछि स्वास्थ्य अवस्थालाई समेत विचार गरेर कानून बमोजिम आवश्यक आदेश दिन सकिने उल्लेख गरेको छ। अदालतले आदेशमा महत अदालतमा उपस्थित भएको अवस्थामा उनको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै आवश्यक निर्णय गर्न सकिने भएकाले हाल मुद्दा मुलतवीमा राख्न नमिल्ने स्पष्ट पारेको छ। यसअघि विशेष अदालतले मातहतको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग स्वास्थ्य परीक्षणको प्रतिवेदन समेत माग गरेको थियो।
नेपाली काँग्रेसका दुई पक्षबीच हिजो 12 कलैयामा झडप भएको छ। काँग्रेसका 14 महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति राजेश यादव र विशेष महाधिवेशनपछि केन्द्रीय समितिले कार्यवाहक सभापतिको जिम्मा थमाएका मनोज भट्टको समूहबीच झडप भएको हो। कलैया स्थित पार्टी कार्यालयको आधिकारिकताका विषयमा विवाद उत्पन्न भएपछि दुवै पक्षका कार्यकर्ता झडपमा उत्रिएका हुन्। झडपको कारणबारे दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन्। बझाङ जिल्लाको कोट देवल केन्द्रबिन्दु भएर आज बिहान 4.2 म्याग्नेच्युडको भूकम्प गएको छ। खाने तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोट देवल क्षेत्रमा रहेको थियो। भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ। अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको बाढ़ीमा परेर 23 सेनाको मृत्यु भएको छ भने 80 घाइते हुनका साथै 100 भन्दा धेरै बेपत्ता भएका छन्। उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटेको संचार माध्यमले जनाएको छन्। मौसम विभागले आगामी दिनहरूमा भारी वर्षा, चट्याङ, भूरी बतास र बाढ़ी आउन सक्ने भन्दै 10 प्रान्तका लागि अलर्ट जारी गरिएको छ। यता भारतको सिक्किम स्थित नाम्ची जिल्लामा निर्माणधीन सुरुङ भत्किएर 20 सेनाकर्मी मृत्यु हुनका साथै 5 सुरुङभित्रै फँसेको छ। सुरुङमा फँसेकाहरूको उद्धार कार्य जारी रहेको भारतीय संचार माध्यमले जनाएका छन्। 24 घण्टा भन्दा बढ़ी समयदेखि श्रमिकहरू फँसेकाले मृतक संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। मिथेन ग्यास अचानक विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो। विस्फोटपछि सुरुङभित्र बाक्लो धुवा र विषाक्त ग्यास फैलिएको थियो। अनुसन्धानकर्ताहरूले पहिलो पटक पृथ्वी जस्तै वरिपरि वायुमण्डल भएको चट्टानी ग्रह पत्ता लगाएका छन्। यो खोज सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था भएका ग्रहहरू हुन सक्छ भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ। हिलियम आफैमा जीवनका लागि उपयुक्त मानिँदैन, तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन्। यस अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्वर्ड विश्वविद्यालयका डाक्टर कोलिन चेरुबिमले यस खोजीलाई ठूलो उपलब्धि भन्नुभएको छ। एलएचएस 1140 बी नामक यो ग्रह पृथ्वी भन्दा 48 प्रकाश वर्ष टाढा छ। यो ग्रहले सूर्य भन्दा निकै सानो र कम रातो ताराको परिक्रमा गर्छ। अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गरिरहेको 6000 भन्दा धेरै ग्रहहरू पत्ता लगाइरहेका छन्। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाउँदै भेटाएको छ। नामिबियाको जितमा जान फ्राइलिङले अवजित 77 रन बनाए भने माइकल भान लिङले 51 रन बनाएका छन्। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1-1 विकेट लिएका छन्। यसअघि टस हालेर पहिला ब्याटिङ गरेको नेपालले 46 ओभर 5 बलमा 157 रनमा अल आउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए भने दिपेन्द्र सिंह ऐरीले 30 रन जोड़े। नेपाललाई सस्तैमा समेट्न नामिबियाको जे जे स्मिथले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिएका छन्। यो नतिजापछि लीग 2 अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट सम्मान 24 अंक पुगेको छ। राम्रो रेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। सत्ता समीकरण परिवर्तन हुने भएपछि बागमती प्रदेशका एमाले मन्त्रीहरूको सामूहिक राजीनामा। अफगानिस्तानमा भीषण बाढ़ी 23 जनाको मृत्यु सय बेपत्ता। वैज्ञानिकले पत्ता लगाए पृथ्वी जस्तै वायुमण्डल भएको अर्को ग्रह। र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपाल नामिबियासँग 8 विकेटले पराजित। मध्याह 12 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर 3 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हौस् त, नमस्कार।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौ, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Avenue, Aroniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar to Gadi Nagar Palika 5 Sindhupalzo. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aroniko Hotel and Restaurant Private Limited. Chautara Sagar to Gadi Nagar Palika 5 Sindhupalzo. Email hotelaroniko@gmail.com. Contact 011-620-326-960-982293. New Aroniko Hotel and Restaurant Private Limited, Chautara Sagar, Sugadi Nagar Palika 5, Sindhupalzo.
1: वहीने के पारो वही मित्र ये तुम साले अल गोरु जाए अल बाद इरा कोता सम्म को यात्रा है मित्र
2: मित्र 600 लारा बने पतिरा जाऊँ मनेरा इने को आमिता
1: ये आमा हो शांगले बोलो बने पाने पुगने पाने विशेष काम जे क्या चाहिए
2: अब भाई किन्हों उन्होंने मेरे भाई टाइम मात्रा लगायरा बोलना नहीं अब सुट पॉइंट सिलाउन बने पतिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बने पानी जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913727
6: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ
7: त्यसो भए नखेल्न त जेलीसँग
8: नखेल्ने भाइ नखेल्ने यत्रै छ
7: ल म पनि उठे
8: अबदेखि फेरि चेस खेल्नु पर्यो भनेर नआउनु नि
7: होइन चेस खेलेर को ठुलो मान्छे भएको छ र
8: त्यो त छैन
7: बम आखा
8: बम आखा
7: सेम तामा बेलारी क्लाङबारी खाऊ
8: तागाई तागाई ना आखलाङ

0: Elambu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elambu.

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु र सुन्दै हुनुहुन्छ इलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू इलम्बु लिएर चाहिँ उपस्थित भएको छु म कार्यक्रम प्रस्तुता राघव तामाङ छु भने यति बेला यो आवाजलाई तपाईँहरूको मोबाइल सेट रेडियो सेट फेसबुक पेज लगायतका विभिन्न विद्युतीय माध्यमसम्म पुर्याउन मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र वरदान गुरूङको साथमा सदाजी आज पनि तपाईँहरूको माझमा म चाहिँ आज एकदमै कार्यक्रम प्रस्तुता राघव तामाङ म उपस्थित भएको छु यी साथीहरू भन्न चाहन्छु र तपाईँहरूले यो प्रोग्रामलाई सुन्दै हुनुहुन्छ इलम्बु एफएमको फ्रिक्वेन्सीबाट एकदमै प्रसारण भइरहेको कार्यक्रम टक टू इलम्बु र यो कार्यक्रम तपाईँले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट एकदमै प्रसारण भइरहेको छ भने तपाईँले सिन्धुपाल्चोक लगायतका आसपासका जिल्लाहरू र आसपासका क्षेत्रहरूबाट तपाईँले जसमा मकवानपुर नुवाकोट काभ्रे पलाञ्चोक रसुवा धादिङ सिन्धुली रामेछाप दोलखा ललितपुर काठमाडौँ जिल्ला होइन जुनसुकै जिल्लाबाट पनि हामीले सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रम टक टू इलम्बु र तपाईँले यो कार्यक्रम हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ र यो कार्यक्रम हरेक साताको छ दिन नै प्रसारण हुने गर्दछ र तपाईँहरूले यो प्रोग्रामलाई चाहिँ तपाईँले शनिबार बाहेक अन्य दिनहरूमा दिउँसोको 1 बजेदेखि 2 बजेसम्म आइतबार बाहेक एकदमै तपाईँले दिउँसोको 1 बजेदेखि 2 बजेसम्म मजाले घण्टक अवधिभर हामीसँगै सहयात्रा गर्न सक्नुहुनेछ सुन्न सक्नुहुनेछ र विशेष गरी आजको बसाईमा एकदमै हामी बार बार अनुसार एकदमै यो कार्यक्रम चाहिँ एकदमै सञ्चालन गर्ने गर्दछौ र आज चाहिँ विशेष गरी मंगलबारे बसाई परेको कारणले गर्दाखेरि तपाईँले एकजना साथीले गीत रोजाई गर्न सक्नुहुनेछ भने रोजाईमा पार्न सक्नुहुनेछ भने तीनजना साथीहरूले चाहिँ एकदमै गीत समर्थन त्यस गीतलाई चाहिँ समर्थन गर्न सक्नुहुनेछ भन्न चाहन्छु र सुतेशको लागि रहेको छ हाम्रो फोन नम्बर रहेको छ 9818710092 9818710092 र त्यसमा पुनः जोडिनुहोला फोन डायल गरेर चाहिँ जुनसुकै साथीहरूले पनि जोडिनुहोला भन्न चाहन्छु र यो कार्यक्रमलाई तपाईँहरूले इलम्बु एफएमको फ्रिक्वेन्सी र अनलाइनको माध्यमबाट र विभिन्न माध्यम विभिन्न सामाजिक सञ्जालबाट चाहिँ हामीले सुन्न सक्नुहुनेछ भन्न चाहन्छु र यसै गरी एकदमै होइन यति बेलाको प्रहरमा तपाईँहरू एकदमै ओकाली ओह्राली डाँडा भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होइन कतिपय ठाउँतिर पानी परिरहेको छ र कतिपय साथी मित्रहरू चाहिँ एकदमै डाँडा पाखा होइन मेलापात गर्दै हुनुहुन्छ ओकाली चढ्दै हुनुहुन्छ ओह्राली झर्दै हुनुहुन्छ एकदमै गर्मीको सिजन छ है एकदमै जता भए तापनि जुन ठाउँमा भए तापनि एकदमै आफूले सतर्क रहेर चाहिँ बस्नुहोला भन्न चाहन्छु र यसै गरी हामीले टेलिफोन नम्बर अथवा फोन नम्बर एकदमै खुल्ला गरिसकेका छौ 9818710092 हुँदै पुनः गीत रोज्नका लागि सहभागिता जनाउन सक्नुहुनेछ हामी कार्यक्रमको शुरूआतमा एकदमै निकै नै मिठो गीत राख्छौ सो गीतपछि तपाईँहरूको कल लिन फेरि पनि उपस्थित हुने नै छौ अहिलेको लागि पनि एकदमै निकै नै मिठो गीत सुन्ने

हजुर, कार्यक्रमको शुरूआतमा हामीले निकै नै मिठो गीत राखिसकेका छौ। सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु र सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु। र तपाईँले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट एकदमै सुनिरहनु भएको छ भने तपाईँले सिन्धुपाल्चोक लगायतका आसपासका क्षेत्रहरूमा रहेर मजाले सुन्न सक्नुहुनेछ। देश विदेशमा रहेर पनि हामीलाई अनलाइन माध्यम मजाले सुन्न सक्नुहुनेछ भन्न चाहन्छु। यसै गरी गीत रोजाई पार्नका लागि सहभागिता जनाउन सक्नुहुनेछ 9818710092। यो न्यू नम्बर छ है साथीहरू, तपाईँहरूले कन्फ्युज हुन सक्छ, फेरि पनि भन्न चाहन्छु 9818710092 हुँदै पुनः जोडिनुहोला भन्न चाहन्छु। र विशेष गरी यो कार्यक्रम चाहिँ तपाईँले हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ। तपाईँले आइतबार बाहेक अन्य दिनहरूमा एकदमै दिउँसोको 1 बजेदेखि 2 बजेसम्म मजाले सुन्न सक्नुहुनेछ भन्न चाहन्छु। र यसै गरी यति बेला तपाईँहरू एकदमै होइन काम गर्दै हुनुहुन्छ, कतिपय ठाउँतिर चाहिँ तपाईँहरू कतिपय क्षेत्रहरूमा होइन रहँदै हुनुहुन्छ अथवा कामकाज गर्दै हुनुहुन्छ, मेलापात गर्दै हुनुहुन्छ, कोही साथी मेलाबाट चाहिँ आएर एकदमै खाना लिँदै हुनुहुन्छ होइन, कहीँ जाने जमर्कमा होला, एकदमै सतर्क रहेर चाहिँ रहनुहोला र साथमा हाम्रो कार्यक्रमलाई पनि सुनेर साथ दिनुहोला, जोडिनुहोला भन्न चाहन्छु 9818710092। सो नम्बर हुँदै नयाँ नयाँ साथी सम्पूर्ण साथीहरू चाहिँ एकमुष्ट भएर जोडिनुहोला। र म कार्यक्रम प्रस्तुता राघव तामाङ छु भने यति बेला यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका विभिन्न विद्युतीय माध्यमसम्म यो आवाजलाई पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र हुनुहुन्छ। प्राविधिक कक्षबाट एकदमै भरिपूर्ण साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङको साथमा सदाझै तपाईँहरूको माझमा एकदमै उपस्थित भएको छु। र यतिखेर भने हामी हाम्रै रोजाइमा भएको एकदमै मिठो गीत राख्छौ, फेरि पनि तपाईँहरूको माझमा फेरि पनि उपस्थित हुने नै छौ। अहिलेको लागि पनि निकै नै मिठो गीत सुन्दै गर्नुहोला।

एकदमै हामीले कार्यक्रममा निकै नै मिठो गीत राखिसकेका छौं। सो गीतपछि फेरि पनि पुनः स्वागत गर्न चाहन्छु। तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु, र तपाईँले यो कार्यक्रम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुनिरहनु भएको छ भने तपाईँले सिन्धुपाल्चोक लगायतका आसपासका क्षेत्रहरूबाट एकदमै रहेर हामीले मजाले सुन्न सक्नुहुनेछ कार्यक्रम टक टू हेलम्बु। र यसै गरी म कार्यक्रम प्रस्तुता राघव तामाङ छु भने यति बेला यो आवाजलाई रेडियो सेट, मोबाइल सेट लगायतका विभिन्न विद्युतीय माध्यमसम्म यो आवाजलाई पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङको साथमा सदा चाहिँ तपाईँहरूको माझमा उपस्थित भएको छु। र विशेष गरी हामीलाई चाहिँ एकदमै कल चाहिँ आएको चाहिँ छैन है साथीहरूले, एकदमै साथीहरूको सो हामीलाई म्यासेज प्राप्त भएको छ है, म्यासेज भए पनि लिन्छु उहाँहरूको म्यासेजलाई। सो लेख्नु भएको छ यसै गरी नेम मुस्कान भन्नुभएको छ, दर्शन आई हजुर भन्नुभएको छ, एकदमै नमस्कार हजुरले पनि मिठो कमेन्टको लागि यसो धन्यवाद म्यासेजको लागि विशेष गरी चाहिँ। र यसै गरी हुनुहुन्छ हेलो दादा दर्शन नमस्ते, म चाहिँ भोटेश्वरबाट राज थिङ है, मलाई चाहिँ गुलाबी ओठ भन्ने सेलो सङ प्ले गरिदिनु है दादा हजुर, फोन लागेन त्यसैले एसएमएस गरेको दादा हजुर भन्नुभएको छ। फोन लाग्छ है हजुर, फोन लाग्छ, एकदमै फोन गर्नुहोस् एकदमै 98 18 71 00 92 एकदमै उहाँले गुलाबी ओठ लजालु भन्ने न्यू तामाङ सेलो चाहिँ रोजाईमा पार्नु भएको छ। सो उहाँले नै रोज्नु भएको गीत चाहिँ हामी बजाउँछौ र यति बेला भने एकदमै निकै नै मिठो गीत सुन्दै गर्नुहोला।

हजुर, निकै नै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। एकदमै तपाईँले सुन्दै हुनुहुन्छ यतिखेर हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु। तपाईँले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट एकदमै सुनिरहनु भएको छ भने तपाईँले सिन्धुपाल्चोक लगायतका आसपासका जिल्लाहरूबाट पनि रहेर मजाले सुन्न सक्नुहुनेछ। तपाईँ जुनसुकै क्षेत्रमा हुनुहुन्छ, जुनसुकै देश विदेशमा रहनुभएका सम्पूर्ण श्रोताहरूले पनि हामीलाई अनलाइन मार्फत चाहिँ मजाले सुन्न सक्नुहुनेछ भन्न चाहन्छु। र तपाईँले गुगल क्रोमबाट चाहिँ तपाईँले अनलाइन मार्फत चाहिँ सुन्न चाहनु हुन्छ भनेदेखि तपाईँले सर्च बक्समा गएर हेलम्बु एफएम 89.6 MHz सर्च गर्नुपर्ने हुन्छ। त्यहाँबाट एकदमै अनलाइन एफएम चाहिँ एकदमै बजिरहेको छ कार्यक्रम यति बेला चाहिँ कार्यक्रम टक टू हेलम्बु र म कार्यक्रम प्रस्तुता राघव तामाङ छु भने यति बेला यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका आसपासका जिल्लाहरूबाट मजाले सुन्न सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आज चाहिँ एकदमै नयाँ भएको कारणले गर्दाखेरि चाहिँ एकदमै साथीहरू फोन कल चाहिँ एकदमै आएको छैन है भन्न चाहन्छु है। सो फोन नम्बर म फेरि पनि रिपिट गर्न चाहन्छु, 98 18 71 092 98 18 71 092। सो माध्यम हुँदै पुनः जोडिनुहोला भन्न चाहन्छु। नयाँ नयाँ साथी, पुराना साथीहरू, सम्पूर्ण साथीहरू चाहिँ एकमुष्ट भएर चाहिँ जोडिनुहोला है साथीहरू। एकदमै हामीलाई माया गरेर सुन्नुहोला र तपाईँहरूकै लागि भनेर हामी तपाईँहरूको माझमा उपस्थित भएको छु कार्यक्रम सञ्चालन गरेर चाहिँ। र यसै गरी यो कार्यक्रम तपाईँले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट एकदमै प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बु हो। र यसै गरी साथीहरूको फोन चाहिँ एकदमै आएको छैन है साथीहरू भन्न चाहन्छु। र यसै गरी एकजना साथीले चाहिँ गीत रोजाइमा पार्नुभएको छ, म्यासेज गर्नुभएको छ, विशेष गरी उहाँले चाहिँ हामीलाई अनलाइन मार्फत चाहिँ सो हुनुहुन्छ है हेलम्बु, हाम्रो सिन्धुपाल्चोक हेलम्बु मेलम्ची हेलम्बुबाट चाहिँ हाम्रो प्लोन सरस्वती बहिनी हुनुहुन्छ, उहाँले चाहिँ गीत रोजाइमा पार्नुभएको छ। सो गीत रहेको छ तामाङ सेलो नगरन रिस भन्ने सङ चाहिँ उहाँले रोजाइमा पार्नुभएको छ। सो उहाँको रोजाइमा भएको सङ हामी एकदमै बजाउँछौ र अहिलेको लागि पनि एकदमै निकै नै मिठो गीत सुन्दै गर्नुहोला।

0: आहा, एकदमै एकदमै निकै नै मिठो गीत राखिसकेका छौ। साथीको रोजाइमा रहेको नगरन रिस तामाङ सेलो हामीले बजाइसकेका छौ। सो यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ, तपाईँहरूले पनि एकदमै गीत रोज्न सक्नुहुनेछ। सो त्यसको लागि रहेको छ हाम्रो फोन नम्बर रहेको छ 9818710092, 9818710092। सो नम्बर हुँदै पुनः जोडिनुहोला भन्न चाहन्छु। सम्पूर्ण साथीहरू एकमुष्ट भएर चाहिँ जोडिनुहोला र सम्पूर्ण श्रोताहरूलाई स्वागत छ भन्न चाहन्छु। र विशेष गरी आज चाहिँ एकदमै साथीहरूको फोन चाहिँ आएको छैन, सो एकदमै कल चाहिँ एकदमै आएको चाहिँ छैन। हामीलाई म्यासेजहरू चाहिँ प्राप्त भइरहेको छ है साथीहरूको भन्न चाहन्छु। म म्यासेज भए पनि लिन्छु है, किनकि म्यासेज एकदमै आएको छ तर कल चाहिँ आएको छैन नि त, सो कारणले गर्दाखेरि। र यसै गरी लेख्नु भएको छ, मेरो नेम चाहिँ साइमन हो, म चौतारा साँगोचुगडी 9 कदम बसमा बस्छु म। मेरो लागि भन्नुभएको होला है साथमा उहाँले, कालो केशमा रेलीमाई भन्ने गीत लगाउनुहोस् न रेडियो कार्यक्रममा भन्नुभएको छ। एकदमै मिठो गीतको लागि रोजाइमा पार्नुभएको छ उहाँले, सो धन्यवाद दिन चाहन्छु एकदमै मिठो म्यासेजको लागि। यसै गरी साथीहरू अर्को साथीको पनि छ है, म लिइहालेँ यसै टाइममा। अब साथीहरूको कलहरू केही पनि आएको छैन नि त, म एकदमै साथमा लिइहालेँ। हेलो दादा, म त्रिसना माझी, मलाई चाहिँ सालो भन्नुभएको छ उहाँले, गीत त रोज्नु भएको छ, गीत चाहिँ एकदमै रोज्नु चाहिँ भएको रहेछ तर मैले बुझेँ उहाँको है, मिस्टेक भएको रहेछ म्यासेज चाहिँ। मनको रानी मनको रानी भन्ने तामाङ सेलो रोज्नु भएको रहेछ है, जहाँसम्म लाग्छ मलाई चाहिँ। सो हामी बजाइदिन्छौँ है तिर्सनाजी, तपाईँले सुनिरहनु भएको छ भने। सो धन्यवाद मिठो कमेन्टको लागि भन्न चाहन्छु। तपाईँहरू पनि यसै गरी एकदमै मिठो मिठो गीतहरू रोज्न सक्नुहुनेछ, जुनसुकै विधाका गीतहरू पनि तपाईँले रोज्न सक्नुहुनेछ। सो त्यसै गरी हामीले फोन नम्बर एकदमै खुल्ला गरिसकेका छौँ। सो आज चाहिँ एकदमै मंगलबारे बसाएको परेको कारणले गर्दाखेरि तपाईँले चाहिँ आज कल गर्नुपर्ने हुन्थ्यो, सो कल एउटा साथीहरूले पनि गरेको थिएन, सो कारणले गर्दाखेरि चाहिँ मैले तपाईँहरूको म्यासेज भए पनि लिएँ है साथीहरू। र आज एकजना साथीले चाहिँ गीत रोजाइमा पार्नु हुन सक्छ भनेदेखि तपाईँले तीनजना साथीहरूले चाहिँ गीत समर्थन गर्न सक्नुहुनेछ है भन्दै थियो, तर त्यसरी चाहिँ भएन है, साथीहरूको कल चाहिँ आएको छैन, सो कारणले गर्दाखेरि हामी गीत राख्छौँ। सो एकदमै निकै नै मिठो गीत फेरि पनि उपस्थित हुने नै छौ, तपाईँहरू पनि हेलम्बा एफएम सुन्दै गर्नुहोला।
1: मेरो पैसा सबै सकेपछि

हजुर, निकै नै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। एकदमै यति बेला सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु, र तपाईँले यो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट एकदमै प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बु। र यसै गरी हामी अन्तिममा पनि छौ है साथीहरू, एकदमै आज चाहिँ कलहरू चाहिँ आएको छैन, सो म्यासेजहरू चाहिँ हामीलाई प्राप्त भइरहेको छ। सो यसै गरी हामीलाई अन्तिममा छौ र साथीहरूको कल चाहिँ आएको छैन, 9818-71-0092 हुँदै सो जोडिन सक्नुहुनेछ, गीत रोज्न सक्नुहुनेछ भन्न चाहन्छु। र हामी अन्तिममा पनि छौं र हामीलाई अनलाइन मार्फत चाहिँ एकजना साथीले कमेन्ट गर्नुभएको छ, सो म कमेन्ट लिइहालेँ है उहाँको। हेलो, नमस्ते, नमस्कार है हजुर भन्नुभएको छ। नमस्कार हजुर, हजुरले पनि यसो स्वागत छ। र यसै गरी लेख्नुभएको छ, म चाहिँ धादिङबाट हाल चाहिँ अहिले कुवेतमा भन्नुभएको छ, र मेरो लागि आज मलाई चाहिँ सैलुङ्गे मेला राजु लामाको सङ बजाइदिनु न है भन्नुभएको छ हाम्रो पद्मा तामाङ हुनुहुन्छ। सो उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, एकदमै टाढा भएर पनि हामीलाई सुन्नुभएको छ, सहभागिता जनाएर एकदमै जनाउनु भएको छ, सो धन्यवाद दिन चाहन्छु। फेरि पनि जोडिनुहोला भन्न चाहन्छु। र यसै गरी अर्को म्यासेज हामीलाई प्राप्त भएको त छ साथीको है, प्राप्त भएको छ, मैले पढिहालेँ है। नमस्ते दादा, म अस्मी भुजेल, मेरो लागि चाहिँ तिमी सर्नु पुग्छु जब मन जब मनमा कुरा आउँछन् तर भन्न सकिँदैन कि म। उहाँले चाहिँ एकदमै लाइन लेख्नु भएको रहेछ है, सो लेख्नु भएको छ यसै गरी उहाँले तिमीलाई माया गर्छु भन्ने सङ राखिदिनु न दादा प्लिज प्लिज भन्नुभएको छ। ओके, भइहाल्छ नि, एकदमै है साथीहरू कल आएको छैन, अब हामीले गीत नै राख्नेछौ। उहाँले चाहिँ तिमीलाई माया गर्छु भन्ने सङ रोज्नु भएको छ, एकदमै मिठो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। र यसै गरी अब जे म्यासेजहरू पनि आएको छैन, सो धन्यवाद दिन चाहन्छु एकदमै मिठो म्यासेजको लागि। सो हजुर, अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा सहभागिता जनाइदिनु हुने भन्दा पनि है सहभागिता त के भन्नु है, साथीहरूले जे होस् म्यासेज गरेर एकदमै सहयात्रा गरेर भए तापनि हामीलाई साथ दिनुभयो, सो धन्यवाद दिन चाहन्छु। र यसै गरी साथीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र आज जति पनि साथीहरूले फोन ट्राई गर्नुभयो, फोन लागेन भनेर उदास नहुनुहोला, भोलिको बसाइमा कल अवश्य लागिनेछ, र हामीलाई विभिन्न माध्यमबाट म्यासेज गर्नुहुने सुन्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र यो सँगै तपाईँहरूले एक घण्टाको अवधिभर हामीसँगै सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता महानुभावहरू, रेडियो प्रेमी, मीडिया प्रेमी, सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी एक घण्टाको अवधिभर मेरो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका विभिन्न विद्युतीय माध्यमसम्म र विभिन्न सामाजिक सञ्जालसम्म यो आवाजलाई पुर्याउन साथ दिनुहुने प्राविधिक कक्षबाट एकदमै भरिपूर्ण साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई पनि विशेष धन्यवाद दिँदै भोलिको बसाइमा फेरि भेटाउला आजको बसाईबाट म कार्यक्रम प्रस्तुता राघव तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

0: यो सम्धि
1: हजुर
0: मायालीको गहिरो सोचाइमा छ जस्तो छ नि
1: यस्तै हो नि हजुर
0: जाउँ सम्धि
1: हुन्छ लागौँ त हजुर
0: ल सम्धि माया पीडितको बाँकी कहानी सुनिदिउँ न त

0: Hey guys, this is Soham Nayak. Thank you so much for listening to my new song Ranjanave. If you liked it, then do give it a thumbs up and make sure to leave a comment below. And please subscribe to Times Music's YouTube channel for more updates. Cheers.
1: Elambu break time.
2: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज्ड कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: Listening to Lilongwe FM 89.6 megahertz.

0: wait just a minute. We will return back.
1: उहिले के पारो है मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98-49-29-13-27।
4: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
7: हाम्रा सेवाहरू
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
4: मायाको चिनो,
7: मेडल,
4: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
4: कस्टमाइज

0: प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274।
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ। गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Shanga Chukuri Nagarpalika 5 Sindhupasu. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shanga Chukuri Nagarpalika 5 Sindhupasu.
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौ, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: सिंहको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचादी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: बा
3: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9943940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: लम्बु एफएम 89.6 मेगाहर्ज।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। बागमतीका मुख्यमन्त्री अल्प मतमा राजीनामा नदिए 3 दिनभित्र विश्वासको मत लिनुपर्ने। सुर्खेतमा पोस्ट गाडी दुर्घटना, 19 जना घाइते, 3 जनाको अवस्था गम्भीर। सत्ता समीकरण परिवर्तन हुने भएपछि बागमती प्रदेशका एमाले मन्त्रीको सामूहिक राजीनामा। अफगानिस्तानमा भीषण बाढ़ी, 23 जनाको मृत्यु, 100 विपत्ता। राजनीतिक क्रिकेट विश्वकप लीग 2, नेपाल नामिबियासँग 8 विकेटले पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको स्प्रिङ खोलामा आएको बाढ़ीका कारण जोखिममा रहेका जलविद्युत केन्द्रका 4 जना कर्मचारीलाई स्थानीयले सकुशल उद्धार गरेका छन्। गौरीशंकर 9 मूलखर्कामा आएको बाढ़ीका कारण स्प्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विकर र विनोद श्रेष्ठलाई स्थानीयले उद्धार गरेका हुन्। स्प्रिङ खोलामा आएको बाढ़ीले जलविद्युत केन्द्रको ड्याम साइट फुट्नका साथै खोलाले कटान गरेपछि बीरमा अड्किएका उनीहरूलाई आज बिहान उद्धार गरिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो। गैराती 11 बजेदेखि आएको बाढ़ीपछि उनीहरू भीरमा चढ़ेर ज्यान जोगाएका थिए। दोलखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डीएसपी मनोज कुमार लामाले जोखिममा रहेकाहरू सुरक्षित स्थानमा आइरहेको र घटनास्थलतर्फ प्रहरी खटिएको जानकारी दिनुभएको छ। बाढ़ीले स्थानीय 73 वर्षीय बुद्ध चसमान तामाङलाई भगाएर बेपत्ता बनाएको छ। उनको खोजी कार्य जारी छ। गोठ लिएर मूलखर्का पुगेका तामाङलाई एक्लै बास बसेको अवस्थामा बाढ़ीले भगाएको थियो। नुवाकोटमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर छ। विदुर नगरपालिका 12 भट्टा गाउँमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा 65 वर्षीय नारायण प्रसाद भट्ट गम्भीर घाइते भएका छन्। उनलाई करिब 700-800 मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो। भट्टको काठमाण्डुको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइतेको स्थानीय 4 घेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ। माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। एमाले समर्थन फिर्ता लिएपछि बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानी अल्पमतमा परेका छन्। विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै सत्ता साझेदार दल एमाले समर्थन फिर्ता लिएर आफ्ना 6 जना मन्त्रीको सामूहिक राजीनामा गराएपछि मुख्यमन्त्री बानी अल्पमतमा परेका हुन्। अल्पमतमा परेका मुख्यमन्त्री बानीले संविधान अनुसार अबको 30 दिनभित्र विश्वासको मत लिनुपर्नेछ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारी गर्ने करिब निश्चित भएका कारण बानीले विश्वासको मत नपाउने करिब निश्चित छ। विश्वासको मत पाउन नसके बानी स्वत पदमुक्त हुनेछन्। बानी 20 साउन 2022 मुख्यमन्त्री नियुक्त भएका थिए। 110 सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल 64 जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। 9 साउन 2082 मुख्यमन्त्री समेत रहेका दल नेता लामा विरूद्ध बानीकै नेतृत्वमा 21 सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते भएका छन्। तीमध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुर्खेतको गुरबाकोट नगरपालिका 13 सेराघारी स्थित सड़क खण्डमा सिमतालबाट गुमीतर्फ आउँदै गरेको K/0201/0490 नम्बरको फोर्स गाड़ी आफै अनियन्त्रित भई सड़कमै पल्टिएको हो। गुरबाकोट नगरपालिका 13 सेराघारी बस्ने अन्दाजी 43 वर्षीय गगन थापाले चलाएको उक्त गाड़ीमा चालक सहित 20 जना सवार थिए। दुर्घटनामा चालक बाहेक 19 जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्राप्त समाचारमा जनाएको छ। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश सरकारमा रहेका एमालेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपासँग सहकारी एकताको तयारी भएपछि एमालेका मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका हुन्। दलका नेता जगन्नाथ थपलियाले वार्तामा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको पदबाट संयुक्त रूपमा राजीनामा दिएको बताउनु भएको छ।
चिनिया नागरिकलाई छुटाइदिने आश्वासन दिएर ठगेको आरोपमा सशस्त्र प्रहरीका पूर्व ईएसपी सहित तीनजना पक्राउ परेका छन्। अध्यागमन विभागको हिरासतमा रहेका चिनिया नागरिकलाई छुटाउने भनेर ठगी गरेको उनीहरूलाई आरोप छ। असार 12 गते अध्यागमन विभागले 9 चिनियालाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको थियो। उनीहरूले गतिविधि शंकास्पद भएको भन्दै हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो। पक्राउ पर्नेमा उदयपुरका विक्रम बहादुर थापा, नवलपरासी पश्चिमका गोपाल कुमार गुरूङ र सर्लाईका नारद प्रसाद खटिवडा रहेका छन्। प्रहरीका अनुसार गोपाल कुमार सशस्त्र प्रहरीका पूर्व ईएसपी हुन्, नारद प्रसाद हास्य व्यङ्ग्य कलाकार हुन्। चिनिया नागरिकहरूबाट 9 लाख रूपियाँ लिएको आरोपमा तीनजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका ईएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। उनीहरूले पीड़ित पक्षलाई छुटाइदिने आश्वासन दिएर शुरूमा 72 लाख रूपियाँ डिलिङ गरेर 9 लाख रूपियाँ ठगेका थिए। बझाङमा जिल्लाको कोट देवल केन्द्रबिन्दु भएर आज बिहान 4.2 म्याग्निच्युडको भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोट देवल क्षेत्रमा रहेको थियो। भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। अफगानिस्तानको पूर्वी नूरिस्तान प्रान्तमा आएको बाढ़ीमा परेर 23 जनाको मृत्यु भएको छ। 80 जना घाइते हुनका साथै 100 भन्दा बढ़ी धेरै बेपत्ता भएका छन्। उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटेको समाचार माध्यमहरूले जनाएका छन्। मौसम विभागले आगामी दिनहरूमा भारी वर्षा, चट्याङ, भूरी बतास र बाढ़ी आउन सक्ने भन्दै 10 प्रान्तका लागि अलर्ट जारी गरिएको छ। अब खेलकुदको खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाएर भेटाएको छ। नामिबियाको जितमा ज्ञान फ्राइलिङले अब जित 77 रन बनाए भने माइकल मान लिङले 51 रन बनाएका छन्। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1-1 विकेट लिएका छन्। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा आउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए भने दिपेन्द्र सिंह ऐरीले 30 रन जोड़े। नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मथले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिएका थिए। यो नतिजापछि लीग 2 अङ्क तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अङ्क पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा रहेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। मुख्यमन्त्री अल्पमतमा राजीनामा नदिएको मित्र विश्वासको मत लिनुपर्ने। सुर्खेतमा कोस्टगार्ड दुर्घटना, 19 घाइते 3 जनाको अवस्था गम्भीर। परिवर्तन हुने भएपछि बागमती प्रदेश कायम। एमाले मन्त्रीहरूको सामूहिक राजीनामा। अफगानिस्तानमा भीषण बाढ़ी, 23 जनाको मृत्यु, 100 बेपत्ता। आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपाल नामिबियासँग 8-1 पराजित। दिउँसो 3 बजेको हेलम्बु खबर अहिलेको लागि सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
3: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
2: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर सुनगढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangha Sugari Nagarpalika 5, Singh Pasuk. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangha Sugari Nagarpalika 5, Singh Pasuk.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ गर्मीबाट बचाऊ
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: wait just a minute. We will return back.
1: उहिले के पारो ओइ मित्र, यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98-49-29-13-27।
4: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
7: हाम्रा सेवाहरू
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
4: मायाको चिनो,
7: मेडल,
4: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
7: मेडल फोटो प्रिन्ट,
4: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।
4: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
8: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
4: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
9: Listening to Lilongwe FM 89.6 MHz.
10: 89.6 MHz.

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबली लिएर. आज पनि उकाली ओराली भन्ज्याङ्गनी चौतारी अनि गाउँ बस्ती अनि शहर अनि कुना खण्डरा जता सुकै यति बेला तपाईँहरूकोमा आज म उपस्थित भइसकेकी छु. म कार्यक्रम प्रस्तुत अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ सदाजय मित्र हुनुहुन्छ राघव तामाङ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ. त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली यति बेला सुनिराख्नु भएको छ एलम्बा एफएम 89.6 मेगाहर्जबाट सिन्धुपाल्चोक चौतराबाट यति बेला हामीलाई सुनिरहनुहुन्छ. सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ. अनि त्यसै गरेर अनलाइन वेबसाइट हाम्रो पात्र एप सामाजिक सञ्जाल फेसबुक मार्फत पनि होइन तपाईँले चाहिँ हामीलाई एकदमै विश्वभर रहेर चाहिँ सुनेर साथ दिन सक्नुहुनेछ है. त्यसै गरेर यो अपरान्नको समय छ है. तपाईँहरूको ठाउँतिर के छ होइन मौसम छ यतातिर चाहिँ अलिकति भनौँ न होइन सो पानी परिरहेको छ है. सो चिसो चिसो मौसम छ है. त्यसै गरेर अरू यो प्रहरमा पक्कै तपाईँहरूको पनि खाजा नास्ता भयो होला होइन नभएको भए पनि लिनुहोला समयमै भनेर भन्न चाहन्छु. त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली आइसकेको छ. हरेकै दिन झैं आज पनि यहाँहरूको माझमा तपाईँहरूकै प्रतिभाहरू नै सुन्नेछौ, तपाईँहरूकै फोन कलहरू नै लिनेछौ. 011-26-22 तपाईँहरूको लागि नम्बर बन्द छ है. 97-48-26-69 नै यहाँहरूको लागि हामीले खुला गरेका छौ. सो नम्बर हुँदै तपाईँहरू आउन सक्नुहुनेछ. एकदमै नम्बर खुला छ है. 97-48-26-69. त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भने पनि यहाँहरूले चाहिँ कमेन्ट बक्समा होइन कमेन्ट छोड्न सक्नुहुनेछ. कहाँ कहाँदेखि हामीलाई हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला साथीहरू भन्छु. सो यति बेला कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका उगाएर छौं. गीतपछि पुनः उपस्थित हुनेछौ. तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला.

0: हजुर, कार्यक्रममा हामीले राख्यौं एकदमै मिठो गीत. गीतपछि फेरि पनि होइन उपस्थित भइसकेका छौं. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुनिराख्नु भएको छ. प्रतिभाको डबली सिन्धुपाल्चोक चौतराबाट यति बेला सुनिराख्नु भएको छ. सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ. यति बेला फोन लाइनमा साथी हुनुहुन्छ. कहाँदेखि को हुनुहुन्छ, फोन कल लिन्छु. नमस्ते.
1: नमस्ते.
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ? हजुर, झ्याप्प सुत्नुभयो, झ्याप्प उठ्नुभयो, झ्याप्प खाजा खानुभयो, होइन उठ्नु बित्तिकै झ्याप्प कार्यक्रम सुन्नुभयो, होइन है ला खतम भयो, बर्बाद भयो, सकिगयो है. ओके, अनि मौसम त के छ? पानी परिरहेको छ?
1: पानी आयो सुन्छ मलाई.
0: ओके, कार्यक्रममा फोन गर्नुभएको छ प्रतिभा, के सुनाउनुहुन्छ? हुन्छ, हामी गन्ती गर्छौँ, गन्ती पछि है त. हजुर, लालु पाते नुग्यो भुइँतिर, किलाउ माया दुईतिर है, किलाउ उहीतिर माया नलाउ दुईतिर, होइन त? हस, कार्यक्रममा फोन गरेर होइन यसो मिठो गीत गाएर सुनाउनु भयो. प्रतिभाको लागि तपाईँलाई यसो धेरै धेरै धन्यवाद है त. ए एकदम राम्रो खाजा नास्ता भयो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भन्नुपर्छ. ओके, आउने दिनहरूमा पनि कार्यक्रममा सम्झिँदै गर्नुहोला. आजको लागि भने हामी छु सुमुखी बाबाई. हजुर, यति बेला विजय सापकोटा हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ. यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ यो प्रहरमा, होइन एकदमै नम्बर खुला छ. नयाँ साथीहरू पनि आउन सक्नुहुनेछ, पुराना साथीहरू, सबै साथीहरू आउनुहोला भन्छु होइन. अनि एकदमै होइन मिठा मिठा प्रतिभाहरू लिएर आउनुहोला साथीहरू भन्छु. यो पराण्यको समय होइन, जहाँसुकै पानी परिरहेको छ, तपाईँहरूको ठाउँ एरियातिर के छ होइन, सो एकदमै सतर्क भएर बस्नु होला. एनिवे जहाँ जस्तो अवस्थामा रहनु भए पनि होइन, सो त्यसै गरेर 97 48 26 65 79 यहाँहरूका लागि हामीले नम्बर खुला गरेका छौँ. सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ है साथीहरू, आउनुहोला भन्छु. एकदमै भलाखुसारी गर्नुपर्छ, रमाइलो गर्नुपर्छ होइन, मिठा मिठा कुराकानीहरू गर्नुपर्छ. साथमा तपाईँहरूले नै राख्नुभएका प्रतिभाहरू हामी सुन्नेछौँ होइन. यसो भन्दै गर्दा कोही मित्र फोन लाइनमा हुनुहुन्थ्यो, सो फोन चाहिँ डिस्कनेक्ट भएको छ है. फोन कल लिन्छु भन्दा भन्दै फोन डिस्कनेक्ट भएको छ. ओके, यति बेला एकदमै मिठो गीत हामी यहाँहरूको माझमा पस्किन्छौँ. गीतपछि पुनः उपस्थित हुनेछौँ. तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला.

0: हजुर, हामीले गीत राख्यौँ, एकदमै मिठो गीत होइन, एक कान दुई कान मैदान भइदियो, कसले के कुरा सुनाइदियो, सो गीतले भन्दै थियो। गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु, आउन सक्नु नै छ यहाँहरू यो बसाईमा, एकदमै नम्बर खुला छ 97 48 26 69 79। सो माध्यम हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नु नै छ। यो एकदम चिसो चिसो मौसम पनि छ, पानी परेको मौसम होइन, यो मौसममा तपाईँ हामी अहिले कुराकानीहरू गर्दै साथमा प्रतिभाहरू सुन्नुपर्छ होइन, प्रतिभाहरू राख्नको लागि आउन सक्नुहुनेछ। सम्पूर्ण साथीहरू आउनुहोला भन्छु, एकदमै हामीले नम्बर यहाँहरूका लागि खुला गरिसकेका छौँ। अपराह्नको समय सिन्धुपाल्चोक चौतराबाट हामीलाई सुनिराख्नु भएको छ, त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि यहाँले चाहिँ जोडिएर हामीलाई विश्वभर रहेर सुनेर साथ दिन सक्नुहुनेछ होइन। यति बेला केही कमेन्टहरू पनि प्राप्त भइसकेका छन्, कमेन्टहरू पनि लिन्छु होइन, फोन कलहरू पनि लिन्छु, तपाईँका प्रतिभाहरू पनि सुन्ने नै छौँ होइन। सो यसै गरी मैले कमेन्ट पनि लिइहाले, कमल श्रेष्ठ हुनुहुन्छ, लेख्नु भएको छ, हेलो हजुर नमस्कार भन्नुभएको छ, तिनजुरे मिडियाको होइन, लेख्नु भएको छ उहाँले चाहिँ, म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुम फेदाबबाट चाहिँ कमल श्रेष्ठ, अब यो कार्यक्रम मार्फत सम्झिनु पर्दा चाहिँ देवबासकोटा मनोज भुजेललाई, त्यसै गरी छुची आरती लिम्बू भुजेललाई, थोकेन थोक्लेन लिम्बूलाई होइन, अनि सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ, धन्यवाद। त्यसै गरी अर्को फोन कल लिए, यति बेला लाइनमा साथी हुनुहुन्छ, नमस्ते नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
1: म गरिमा काभ्रेबाट।
0: हजुर, अनि के छ खबर गरिमाजी, सन्चै हुनुहुन्छ?
1: मलाई ठिकै छ नि हजुरलाई?
0: एकदम मलाई पनि ठिकै छ है हजुर, आरामै छु, सन्चै छु भन्नु पर्छ। खाजा नास्ता लिनुभयो?
1: मेरो भइसक्यो, तपाईँले खानुभयो?
0: हजुर एकदमै भइसक्यो भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ, मौसम के छ?
1: म चाहिँ अहिले बसिरहेको छु, मौसम चाहिँ पानी पर्न लागेको छ, अनि त्यताको कस्तो छ?
0: हजुर यतातिर चाहिँ पानी पर्न लागेको होइन हजुर, पानी परिरहेछ है त।
1: ए हुन्छ दिदी, त्यताको पानी यता पठाइदिनु न अलिक।
0: ए हस् हुन्छ, अब यदि मिल्ने भएको भएदेखि हजुर म पठाइसक्थेँ, तर के गर्नु नमिल्ने है। ओके, अनि खाजा नास्ता भयो कि बाँकी नै छ?
1: मेरो भइसक्यो, तपाईँले खानुभयो?
0: एकदम हाम्रो पनि भयो, भएर नै यहाँहरूको माझमा सहभागिता जनाएको भनौँ है त।
1: हजुर
0: ओके, अनि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ साथी, प्रतिभा के सुनाउनुहुन्छ आज?
1: म एउटा चाहिँ के भन्छु नि,
0: के हो के हस्, हामी गन्ती गर्छौँ अनि सुन्छौँ है त।
1: मैले पैसाको महत्व बुझेको छु किन भने त्यही पैसाको अभावको कारणले गर्दा मैले मेरो बाबा आमाको आँखामा आँसु देखेको छु, त्यही पैसाले गर्दा त्यही सपनाहरू टुटेको अनुभवमा आफैले बटुलेको छु, त्यही पैसाको कारणले गर्दा आफ्नाहरूबाट मिलेको अपमान र बाहिरी मान्छेहरूबाट मिलेको पुरस्कार लैसकेको छु, त्यसैले पैसाको महत्व बुझेको छु मैले। मेरो आमा बुबा भन्दा ठुलो मेरो लाइफमा अरू केही पनि छैन, अनि बुबा आमाले मलाई यस संसारमा लिएर आउनु भएको हो, उहाँहरू मसँग छ भने दुनियाँले जेसुकै भनोस् फरक पर्दैन मलाई साथी, त्यति नै।
0: हजुर भनेपछि भावना जस्तो भनौँ है, पक्कै पनि बाबा आमा साथमा हुनुहुन्छ भने होइन, केही फरक पर्दैन जो हुन् नहुन्, कसैले साथ दिउन् नदिउन् होइन। एकदमै मिठो यो लाइनको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर। ओके बाबा, है यति बेला साथी हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी पालो यहाँहरूको हो, तपाईँहरू आउन सक्नुहुनेछ यो बसाईमा, फोन गरेर आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउनुहोला भन्छु, नयाँ साथीहरू पुरानो साथीहरू सबै साथीहरू। त्यसै गरी यति बेला अर्को कमेन्ट पनि लिइहाले, निर्मला तामाङ स्याङ्वा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो नमस्ते नमस्कार दिदी हजुर सन्चै हुनुहुन्छ, आज चाहिँ युनिस छोराको जन्मदिनको धेरै धेरै शुभकामना बाबु, धेरै पढ्नु ठुलो मान्छे हुनु ज्ञानी बन्नु है, फेरि पनि शुभ जन्मदिन युनिस, एर्खु गैरे गाउँमा रहनु भएको मेरो परिवारलाई पनि धेरै माया मिठो सम्झना, मेरो छोरी निर्जलालाई पनि धेरै माया मिठो सम्झना छोरी भन्नुभएको छ, त्यसरी हेलम्बा एफएम 89.6 MHz भाइ पनि धेरै माया मिठो सम्झना भन्दै छुट्टिन्छु कि भाइ भाइ भन्नुभएको छ, धन्यवाद यहाँलाई। मिनटका लागि। यसै गर्दै तपाईँहरू पनि जोडिँदै गर्नु होला है साथीहरू, फटाफट फोन कल एकदमै खुला छ, अनि सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर तपाईँलाई मिठा मिठा कमेन्टहरू पनि छोड्न सक्नुहुनेछ, यहाँहरूको कमेन्टहरू पनि एकदमै लिनेछ। यति बेला भने गीत राख्छौ, फेरि पनि गीतपछि उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

साथलाई पनि कमेन्टको लागि। यसै गर्दै तपाईँहरू पनि जोडिन सक्नुहुनेछ, आफूभित्र भएका प्रतिभाहरू राख्नको लागि आउन सक्नुहुनेछ। यो समयमा यो प्रहरमा हामी तपाईँहरूको फोन कलहरू नै लिइरहेका छौं, अनि साथमा चाहिँ तपाईँहरूले नै राख्नुभएका मिठा मिठा प्रतिभाहरू नै हामीले सुनिरहेका छौं, होइन? यदि तपाईँहरूमा पनि रचनाहरू छन् भने पनि तपाईँले आफ्ना रचनाहरू लेखेर छोड्न सक्नुहुनेछ। यदि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भनेदेखि त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले। सुमन गुरुङ हुनुहुन्छ, लेख्नु भएको छ, गुड आफ्टरनुन, नमस्ते सेवाहरू सिस्टर ज्यूर, म चाहिँ सुमन गुरुङ फ्रम ताप्लेजुङ यु लेख्नु भएको छ, हाल युएबाट है। साथीहरू माया राई, त्यसै गरी मिडिया प्रेमी स्माइल अली सहभागी कान्छी सुजा याम्फू, त्यसै गरी लेख्नु भएको छ सन्ध्या गुरुङ, पूजा योङहाङ, प्रदीप शेर्पा, डोमा शेर्पा, विमला गुरुङ, दिलो सानो याम्फू, पायल प्रेमी कुलुङ, त्यसै गरी रिक्ट पूजा शेर्पा, त्यसै गरी बुनु विनिता गुरुङ, दिलो याम्फू, त्यसै गरी आशिका, त्यसै गरी लेख्नु भएको छ दाई विक्रम गुरुङलाई, ओके भाइ भाइ भन्नुभएको छ, धन्यवाद। सौरभ केसी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म बागसौ नगरपालिका आठको मान्छे चाहिँ भारतको गुजरातदेखि है सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद यहाँलाई पनि सुनेर साथ दिनुभएकोमा। त्यसै गरी अर्को अर्को कमेन्ट लिइहाले, सन्ध्या श्रेष्ठ हुनुहुन्छ, हेलो भन्नुभएको छ, हेलो हजुर, लेख्नु भएको छ दिदी के छ खबर भन्नुभएको छ, ठिकै छ है हजुरको के छ, सम्भवतः हजुर पनि आरामै हुनुहुन्छ होला। त्यसै गरेर यति बेला फेरि पनि गीत राख्छौँ हामी, होइन, गीतपछि फेरि पनि आउनेछौँ, तपाईँहरू मिस कल नगर्नुहोला, कल गरेर सहभागिता जनाउनुहोला साथीहरू भन्छु। यति बेला राख्छौँ मिठो गीत, गीतपछि पुनः उपस्थित हुनेछौँ कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, फेरि पनि हामी यहाँहरूको माझमा आइसकेका छौँ। राखिम एकदमै मिठो यो गीत होइन, सो गीतपछि कार्यक्रममा स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति, तपाईँले सुनिराख्नु भएको छ कार्यक्रम प्रतिभाको डबलीलाई सिन्धुपाल्चोक चौतराबाट सुन्नुहुन्छ। यति बेला यो प्रहरमा हामीले तपाईँहरूकै फोन कलहरू नै लिइरहेका छौँ होइन, तपाईँहरूसँगै मिठा मिठा कुराकानीहरू नै गरिरहेका छौं। साथमा सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर साथीहरूले छोड्नुभएका मिठा मिठा कमेन्टहरू नै हामीले लिइरहेका छौं होइन। सो तपाईँहरू पनि आउन सक्नुहुनेछ यो बसाईमा, नम्बर खुला छ। यति बेला मैले कमेन्ट लिइहालेँ, सो लेख्नु भएको छ कृष्ण सुनवार अफिसियल पेज है, सो उहाँको नाम होइन, सो लिए उहाँले लेख्नु भएको छ, दिदी नमस्कार, सुन्दैछु प्रोग्राम लाइभबाट हाल काठमाडौँबाट, कृष्ण सुनवार हो नि भन्नुभएको छ है, सम्पूर्ण सबैजनालाई चाहिँ माया छ भन्नुभएको छ, धन्यवाद यहाँलाई। त्यसै गरी अमिना हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर विथ मे अमिना सुनवार फ्रम दौलखा भन्नुभएको छ, प्यारी सुशीला विश्वकर्मा, दादाराज गले मगर, विवश कुलुङ पृथक, त्यसै गरी लेख्नु भएको छ है, सम्पूर्णलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ, धन्यवाद उहाँलाई पनि। त्यसै गरी यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु, नमस्ते नमस्कार।
1: यति बेला तिमी कोसँग रमाउँदैछौ थाहा भएन, यति बेला तिमी कोसँग रमाउँदैछौ थाहा भएन, तिमीलाई रात दिन एकहोरो सम्झिने बानी गएन, तिमीलाई रात दिन एकहोरो सम्झिने बानी गएन। सेवा नमस्ते नमस्कार हजुर।
0: हजुर नमस्ते नमस्कार हजुर, सेवाहरू तिमीलाई रात दिन एकहोरो सम्झिने बानी गएन होइन त
1: हजुर हजुर, यति बेला तिमी कोसँग रमाउँदैछौ थाहा भएन, यति बेला तिमी कोसँग रमाउँदैछौ थाहा भएन, तिमीलाई रात दिन एकहोरो सम्झिने बानी गएन, तिमीलाई रात दिन एकहोरो सम्झिने बानी गएन हजुर।
0: वाउ एकदमै मिठो, यो सम्झिने मन कसले बनाइदिएको होला होइन,
1: यो सम्झिने मन चाहिँ अब आफै भएको होला नि, कसले भनेर यो,
0: त्यही त भने होइन, अब सम्झिनेले सम्झिँदैनन् होइन, सो हामीले रात दिन सम्झिरहेका हुन्छौँ, हरफल सम्झिरहेका हुन्छौँ होइन, यो सम्झिने मन नभइदिएको भएदेखि कास कति राम्रो हुन्थ्यो होला होइन। कहाँदेखि को बोल्दै हुनुहुन्छ यो सुन्दर रचनाको साथमा?
1: हजुर म सुना बोल्दैछु, सुन्दर नगरी धरानबाट भन्नुपर्छ।
0: ए ल, हजुरको भोइस पनि सुन्न पाइयो आज, कमेन्ट त पढ्न पाइन्थ्यो सधैँ होइन। अनि सोना के छ हालखबर, सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु भन्नुपर्छ, मेरो हालखबर ठिकै छ भन्नुपर्छ। यहाँको मौसमको कुरा गर्नुपर्दाखेरि मौसम पनि एकदमै पानी पर्ने छिनछिनमा होइन, छिनछिनमा उग्रिने, छिनछिनमा पानी पर्ने, एकदमै अब असार साउने झडी भनौँ न होइन, त्यस्तै नै भइरहेको छ भन्नुपर्छ यहाँको मौसम चाहिँ।
0: पक्कै पनि यता उता जस्तो छ, यता पनि आजभोलि त त्यस्तै त्यस्तै छ भन्नुपर्छ है, हजुर छिनमै उग्रिने, छिनमै घाम लाग्ने, छिनमै पानी पर्ने। अनि विशेष गरी के गर्नुहुन्छ तपाईँ उता धरानतिर सोना?
1: हजुर म खासै केही पनि गर्दिनँ भन्नुपर्छ, यसो अब बस्ने हिँड्ने घुम्ने काम त्यस्तै नै छ भन्नुपर्छ अहिले
0: यो बर्खाको बेलामा, धेरै हिँड्ने काम नगर्नु होला, चिप्लेर लडिन्छ बाटो, अलिअलि चिप्लो चिप्लो पनि हुन्छ होइन।
1: अब हिँड्ने त अलिअलि पर्छ नि, तर खोलातिर चाहिँ जानु भएन होइन, खोला बगिरहेको छ एकदमै धेरै, त्यही भएर
0: पक्कै पनि। अनि खाजा खानुभयो त? एकदमै भइसक्यो भन्नुपर्छ हजुर, खाजा भएर पनि यहाँको माझमा सहभागिता जनाए, खुसी लाग्यो, सम्झिनु भयो, अनि फेरि पनि के सुनाउनुहुन्छ हजुरले प्रतिभा?
1: हजुर सुनाउनै पर्ने हो,
0: एकदम परिहाले नि हजुर।
1: हजुर म एउटा सुनाउँछु ल, यो अलिकति अलिक कस्तो कस्तो खालको छ है, एउटा पनि सुनाउने प्रयास गर्छु।
0: हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर।
1: मनमा मेरो सकेसम्म राम्रो कुरा मात्रै लिएको छु, मनमा मेरो सकेसम्म राम्रो कुरा मात्रै लिएको छु, भएको नभएको कुरा काट्ने जिम्मा अरूलाई नै दिएको छु, भएको नभएको कुरा काट्ने जिम्मा अरूलाई नै दिएको छु, तहरूको औकात नै रहेछ मेरो कुरा काटेर काट्ने अझै काठ, तहरूको औकात नै रहेछ मेरो कुरा काट्ने अझै काठ, कहिले हाँसु कहिले आँसु सुख दुःख जिएको छु, कहिले हाँसु कहिले आँसु सुख दुःख जिएको छु, मनमा मेरो सकेसम्म राम्रो कुरा मात्रै लिएको छु, भएको नभएको कुरा काट्ने जिम्मा अरूलाई नै दिएको छु। सेवा हजुर यति नै भन्नु ल।
0: हजुर होइन, आफूले चाहिँ राम्रो कुराहरू मात्रै लिएको छु, नराम्रो कुरा काट्ने अरूलाई नै जिम्मा दिएको छु, काट्छौ तिमीहरू जति कुरा काट, तर म चाहिँ खुसी हुन्छु होइन। राम्रो पक्षमा मात्रै हुन्छु, एकदमै मन पर्यो हजुरको यो अब जे भनौँ, भावना भनौँ, कविता भनौँ, रचना भनौँ, जे भनौँ होइन,
1: हजुर अहिलेको अवस्थामा यो एकदमै होइन, अरूको कुराहरू काट्ने एकदमै हुन्छ नि, मिडिया आउँदै पनि एकदमै कुरा काट्ने तीहरूलाई चाहिँ मैले भर्सक यही रचना मार्फत भन्न खोजेको छु।
0: जटाएर हानिदिनु भयो भनेपछि होइन, एकदमै मिठो रचनाको लागि सोनाजी हजुरलाई धेरै धेरै धन्यवाद। खुसी लाग्यो धरानदेखि माया गरेर कार्यक्रममा फोन गर्नुभयो, यसै गरी आउने दिनहरूमा पनि सहभागिता जनाउँदै गर्नुहोला साथी। आजको लागि भने हामी छुटसम्म के भाइ। हजुर यति बेला सोना हुनुहुन्थ्यो है श्वेता धरानबाट, सो उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर यति बेला छुटिसक्नु भएको छ, धन्यवाद होइन। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, पालो यहाँकै हो, छोटो मिठो गीत राख्छौं, गीतपछि फेरि केही कमेन्टहरू लिन्छौं, केही फोन कल लिन्छौं अनि आजको लागि हामी छोड्छौं, सुन्दै गर्नुहोला कार्यक्रम।

लगायत साथीहरूका आवाजमा रहेको गीत हामीले यहाँहरूको माझमा राख्यौं। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रमको व्यवसायमा। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला। लघु खाम पनि कार्यक्रमको अन्तिम क्षणमा छौं होइन, तपाईँहरूकै फोन कलहरू नै लिइरहेका छौं, अनि साथमा चाहिँ अब तपाईँहरूले नै राख्नुभएका मिठा मिठा प्रतिभाहरू नै हामीले सुनिरहेका छौं। त्यसै गरी केही कमेन्टहरू पनि प्राप्त भएका छन् लिए

लेख्नु भएको छ राई सफल आयुष हुनुहुन्छ, हेलो दर्शन, म पूर्वेली अन्जान सफल लेख्नु भएको छ है, आयुष राई हो, नेपाल घर तेह्रथुम हो है, हाल युएबाट मिस यु अल बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद सफल आयुषजी यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ, रश्मी तामाङ हुनुहुन्छ उहाँले लेख्नु भएको छ, हेलो दिदी गुड आफ्टरनुन, खाजा खानुभयो, म पनि सुन्दैछु है यहाँ केटिएमबाट, रश्मी तामाङ भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद रश्मीजी सुनेर साथ दिनुभएकोमा। यसै गरी हामी पनि अन्तिम अन्तिम क्षणमा आइसकेका छौं, लगभग निर्धारित समयले नेटवर्क आटनकाट्न आँटिसकेको छ। आउन सक्नुहुनेछ 97 48 26 65 79 यहाँहरूका लागि हामीले नम्बर खुला गरेका छौं। एकजना साथीको फोन कल लिन्छु भन्ने मलाई लागिरहेको छ है, त्यसपछि चाहिँ तपाईँहरूको माझबाट छुट्नुपर्ने बेला आउँछ, त्यसले गर्दाखेरि आउनुहोला फटाफट फोन डायल गरेर। एकदमै नम्बर खुला छ 97 48 26 65 79, साथीहरू जोइन हुन सक्नुहुनेछ होइन, कार्यक्रममा फोन गरेर आउन सक्नुहुनेछ, नम्बर खुला छ एकदमै यहाँहरूको माझमा होइन। अनि एकजना साथीको फोन कल लिन्छौँ अनि त्यसपछि आजको लागि चाहिँ हामी पनि छुट्नुपर्छ जस्तो चाहिँ मलाई लागिरहेको हो होइन। तर पनि खैर केही छैन, फोनहरू चाहिँ आउने जाने यस्तै यस्तै यस्तै यस्तै भइदिइरहेको छ, अलिकति मौसमको पनि प्रब्लम होला होइन, पानी परिरहेको छ होइन, त्यसले गर्दाखेरि पनि कति कलर आउने जाने कटिने डिस्कनेक्ट हुने यस्तै यस्तै भइरहेको छ, खैर केही छैन। अन्तिममा छु एउटा गजल यहाँहरूको माझमा राख्छु, त्यसपछि आजको लागि छुट्टिन्छौँ। लेख्नु भएको छ परविन भट्टराई प्रयासजीको एकदमै मिठो गजल यहाँहरूको माझमा मैले लिएँ है त। सम्बन्धको परिभाषा फेरिएको छ अचेल, सम्बन्धको परिभाषा फेरिएको छ अचेल, यहाँ मन होइन अनुहार हेरिएको छ अचेल, यहाँ मन होइन अनुहार हेरिएको छ अचेल, सियो बन्न छाडे मान्छे जोड्ने बानी हरायो, सियो बन्न छोडे मान्छे जोड्ने बानी हरायो, कैची बनी सम्बन्ध नै चिरिएको छ अचेल, सम्बन्धको परिभाषा फेरिएको छ अचेल, सधैँ सँगै हिँड्ने आफ्नै साथीहरूको हातबाट, सँगै सधैँ हिँड्ने आफ्नै साथीहरूको हातबाट बाटोभरि अदृश्य पर्खाल कोरिएको छ अचेल, सम्बन्धको परिभाषा फेरिएको छ अचेल, अब त विश्वासको दियो बाल्न पनि डर लाग्छ, अब त विश्वासको दियो बाल्न पनि डर लाग्छ, किनकि आफ्नै बाट जीवन घेरिएको छ अचेल, सम्बन्धको परिभाषा फेरिएको छ अचेल, सम्बन्धको परिभाषा फेरिएको छ अचेल, यहाँ मन होइन अनुहार हेरिएको छ अचेल, यहाँ मन होइन अनुहार हेरिएको छ अचेल। पक्कै पनि एकदमै मिठो यो समय सान्दर्भिक होइन गजल यहाँहरूको माझमा मैले प्रस्तुत गरे, गजल लेख्नु भएको थियो प्रवीण भट्टराई प्रयासजी होइन। पक्कै पनि यहाँ कसलाई विश्वास गर्ने कसलाई नगर्ने होइन, आफ्ना भन्नेहरूले नै होइन एकदमै विश्वासघात गरेका छन् है। सो एकदमै मिठो गजल हामीले यहाँहरूको माझमा राख्यौं। गजल सँगसँगै अब चाहिँ हामी पनि अन्तिममा आइसकेका छौं, अब चाहिँ आजका लागि हामी पनि तपाईँहरूको माझबाट छुट्नुपर्ने बेला भइसकेको छ। जति पनि आजको बसाईमा फोन गरेर कार्यक्रममा प्रतिभा राख्नुभयो, प्रतिभा राख्नुहुने तपाईँ मित्रहरूलाई धेरै धेरै धन्यवाद भन्छु, अनि फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई धन्यवाद, त्यसै गरेर फोन ट्राई गर्नुहुने मित्रहरूलाई पनि धन्यवाद, सामाजिक फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्टहरू छोड्नुभयो तपाईँ मित्रहरूलाई पनि धन्यवाद होइन। अनि उकाली ओह्राली भन्जाङ्गनी चौतारी अनि गाउँ बस्ती हुँदै सहर कुना कन्दरा हुँदै होइन एकदमै माया गरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद, अनि प्राविधिक कक्षमा रहेर साथ दिनुहुने मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै कार्यक्रमको व्यवसायबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त नमस्ते, नमस्कार।

0: Time check. It's 5 PM.
1: अहिले साँझको 5 बजेको छ।

0: कोट लगाएर आएको छ कता हो
1: पक्का बनाउनु पर्छ ल हुन्छ।

0: त्यो अप्सरा भन्दा चाँदनी च्वाँच छ यार, यसलाई त म पट्टारै छोड्छु।
1: अरे यो चाँदनीलाई त मैले पटाउने यार।
2: बाजी
0: बाजी
2: बाजी।

0: अरे यस्तो ह्यान्डसम केटा देख्दा नि त हालिदिन्न त्यहाँ
1: कहाँ ह्यान्डसम छ र भने
2: ए
0: सिस

0: wait just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: हेर्नु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: El Ambu Break Time.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी

0: हो।
1: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
1: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: In the mix.
3: Hi, this is Britney Spears.
4: It's what up, this is Jay-Z.
5: This is Jennifer Lopez.
2: The mix.
6: 89.6 FM.

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आयुसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रूपमा छूट दिने सरकारको निर्णय। बागमतीका मुख्यमन्त्री अल्पमतमा राजीनामा नदिए 30 दिनभित्र विश्वासको मत लिनुपर्ने। नेपाली मृत्यु प्रकरणमा छानबिनका लागि पूर्व न्यायाधीश बासोलाको संयोजकतामा समिति गठन। व्यवसायी शंकर अग्रवाल पूर्ण पक्राउ। होर्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई गृह जिल्ला फर्काइने। पालिकामा सम्पर्क गर्नुपर्ने। उत्तर पूर्वी भारतमा निर्माणाधीन सुरुङमा विस्फोट हुँदा 20 जनाको मृत्यु। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल नामिबियासँग 8 विकेटले पराजित। लम्बु खबरको शुरूमा स्थानीय खबर। दलखाको सिप्रिङ खोलामा आएको बाढ़ीका कारण जोखिममा रहेका जलविद्युत केन्द्रका 4 जना कर्मचारीहरूलाई स्थानीयहरूले सकुशल उद्धार गरिएको छ। गौरीशंकर एक मूलखर्कमा आएको बाढ़ीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुकुदेव श्रेष्ठ, श्रीबहादुर तामाङ, कल्याण विकर, विनोद श्रेष्ठलाई स्थानीयद्वारा उद्धार गरिएको हो। सिप्रिङ खोलामा आएको बाढ़ीले जलविद्युत केन्द्रको ड्याम साइड पोर्नुका साथै खोलाले कठान गरेपछि भीरमा अड्किएका उनीहरूलाई आज बिहान उद्धार गरिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभएको छ। गई राती आएको बाढ़ीपछि उनीहरू भीरमा चढ़ेर ज्यान जोगाएका थिए। दोलखाको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जोखिममा रहेका सुरक्षित स्थानमा आइरहेको र घटनास्थलतर्फ प्रहरी खटिएको समेत जानकारी दिएको छ। बाढ़ीले स्थानीय 73 वर्षीय वृद्ध चस्मान तामाङलाई बगाएर बेपत्ता बनाएको छ र उनको खोजी कार्य पनि जारी छ। गोठ लिएर मूलखर्क जाँदै गरिएका तामाङलाई एक्लै बास बसेको अवस्थामा बाढ़ीले बगाएको थियो। बाढ़ीले ड्याम साइड पुगेका करिब 10 मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत केन्द्रको विद्युत उत्पादन समेत बन्द भएको छ। खबरमा अब राष्ट्रिय खबर। सरकारले राष्ट्रिय शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरिएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएको छ। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णयमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा घोषणा गरिएका शुल्क साउन 1 गतेदेखि कार्यान्वयनमा आएको थियो र लागू भएको शुल्क सन्दर्भमा व्यापक आलोचना भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको छ। प्रधानमन्त्री तथा अर्थमन्त्री बीच लामो परामर्शपछि उक्त निर्णयबाट पछि हट्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ। त्यसपछि मंगलबार दिउँसो हिजो प्रधानमन्त्री बालिन्द्र शाह बालिनले आफैले सो शुल्क हटाउन प्रक्रिया थालिने समेत घोषणा गर्नुभएको थियो। नेकपा एमाले समर्थन फिर्ता लिएपछि बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानिय अल्पमतमा परेको छ। विकसित नयाँ राजनीतिक घटनासँगै सत्ता साझेदार दल नेकपा एमाले समर्थन फिर्ता लिएर आफ्नो 6 जना मन्त्रीको सामूहिक राजीनामा गराएपछि मुख्यमन्त्री बानिय अल्पमतमा परेको छ। अल्पमतमा परेका मुख्यमन्त्री बानियले संविधानका अनुसार अबको 30 दिनभित्र विश्वासको मत लिनुपर्नेछ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारी गर्ने करिब निश्चित भएका कारण बानियले विश्वासको मत नपाउने करिब निश्चित नै छ। विश्वासको मत पाउन नसके बानिय स्वत पदमुक्त हुनेछ र बानिय साउन 20 गते 2082 मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो र 110 सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल 64 जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। 2082 साउन 9 गते मुख्यमन्त्रीमा समेत रहेका दलका नेता बहादुर सिंह लामा विरूद्ध बानियकै नेतृत्वमा 21 सांसदको अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सरकारले मुगुको सुरु गाउँपालिका एकका गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बासोलाको संयोजकत्वमा समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त कुराको जानकारी गराएको छ। समितिमा पूर्व न्यायाधीश न्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व सह सचिव समूह रामराज कडरिया सदस्य रहेको छ। बैठकले समितिलाई 7 दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। नेपालीको गत असार 26 गते वीर अस्पतालको वर्ण युनिटमा उपचारको क्रममा निधन भएको थियो र उनको निधनपछि नेपाल सरकार काठमाडौँ महानगरपालिका पीड़ित पक्षबीच 9 बुझे सहमति भएको छ र सहमतिको पहिलो बुदामा उल्लेख भए अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीशको संयोजकतामा 7 दिनभित्र प्रतिवेदन बुझाउने गरी मन्त्री परिषद सो छानबिन समिति गठन गरिएको हो। व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। अग्रवाल आज दिल्ली बजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभएको छ र एसपी जबराको अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेको थियो। अग्रवाल व्यावसायिक घरणा शंकर ग्रुपका अध्यक्ष समेत रहेको छ। सीआईबीले अनुसन्धान गरेको कर्जा दुरूपयोग सम्बन्धी मुद्दा उच्च अदालतमा पाटनमा विचाराधीन छ र सीआईबीले उनलाई उच्च अदालतमा उपस्थिति गराउने भएको छ। यसअघि 2082 चैतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा समेत पक्राउ परेर छुटेका थिए। चिनिया नागरिकलाई छुटाइदिने आश्वासन दिएर ठगिएको आरोपमा सशस्त्र प्रहरीको पूर्व एसएसपी सहित 3 जना पक्राउ परेको छ। अनुगमन अध्यगमन विभागको हिरासतमा रहेका चिनिया नागरिकलाई छुटाउने भनी ठगी गरिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको छ। असार 12 गते अध्यगमन विभागले 9 जना चिनिया नागरिकलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको थियो र उनीहरूले गतिविधि शंकास्पद भएको भन्दै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। पक्राउ उदयपुरका विक्रम थापा, नवलपरासी पश्चिमका गोपाल कुमार गुरूङ र सर्लाहीका नारद प्रसाद खतिवड़ा रहेका छन्। प्रहरीको अनुसार गोपाल कुमार सशस्त्र प्रहरीको पूर्व एसएसबी हुन् र नारद प्रसाद हास्य व्यङ्ग्य कलाकार रहेका छन्। चिनिय नागरिकबाट ₹9 लाख रूपियाँ लिएको आरोपमा 3 जनाले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। उनीहरूले पीड़ित पक्षलाई छुटाइदिने आश्वासन दिएर सुरुमा 72 लाख रूपियाँको डिलिङ गरेर 9 लाख रूपियाँमा ठगिएको थियो। काठमाडौँको विभिन्न स्थानमा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई सरकारले गृह जिल्ला फर्काउने गरी आवश्यक प्रक्रिया पूरा अगाडि बढ़ाएको छ। भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै होल्डिङ सेन्टरमा बसिरहेका लाभग्राहीहरूको डिजिटल विवरण आवेदन फारम र कागजातहरू सम्बन्धित जिल्ला समितिमा पठाइसकेको जानकारी गराउँदै यथाशीघ्र आफ्ना जिल्ला गृह जिल्ला तथा स्थानीय पालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ। सरकारले पहिलो चरणमा नाम सार्वजनिक गरिएका 29 जना सुकुम्बासीको नेपालभरकै कतै पनि जग्गा नरहेको पुष्टि गरेसँगै उनीहरूलाई स्थानीय ठेगाना भएका जिल्लामा नै जग्गा उपलब्ध गराउने तयारी गरेको छ। यसअघि वैशाख महिनामा उपत्यकामा नदी किनार तथा विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा डोजर चलाएर हटाएको उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। एलम्बु खबरमा अब विदेशको खबर। उत्तर पूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुवावटका कारण भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु भएको उल्लेख गर्दै अन्य 5 जना टनलभित्रै फँसेको आशंका गरिएको प्रहरीले जनाएको छ। प्रहरी अधिकारीको अनुसार विस्फोट हुँदा 25 जना उक्त टनलभित्र रहेका थिए। सुरुङभित्र फँसेका 25 जना मध्ये 20 जनाको मृत्यु भएको पुष्टि नै भएको वरिष्ठ प्रहरी अधिकारी सेनाम डी भुटियाले उद्धृत गर्दै जानकारी गराएको छ। र भारतमा संचालित नेशनल हाइड्रोलिक पावर कर्पोरेशन एनएचपीद्वारा संचालित 7 किलोमिटर लामो निर्माणाधीन सुरुङभित्र विस्फोट भएको घटनास्थलबाट आएको प्रारम्भिक अनुसन्धान गरिएको रिपोर्टमा जनाएको छ। पीड़ितमा एनएचपीसीका उच्च स्तरीय कर्मचारी रहेको जनाएको छ। खेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा आईसीसी विश्वकप क्लब क्रिकेट 2 लीग अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलामा पहिलो खेलमा नेपाल नामेबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 को सामान्य लक्ष्य नामेबियाले 37 ओभरमा 3 बलमा 2 विकेट गुमाएर भेटाएको छ। नामेबियाको जीतमा जान फ्राइलिङको अभिजित 77 रन बनाएको छ भने माइकल भान लीले 51 रन मात्र बनाउन सकेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षक रोपनाई पटक। शिक्षा र स्वास्थ्यको सम्बन्धमा शुल्क पूर्ण रूपमा छूट दिने सरकारको निर्णय। बागमती प्रदेशमा मुख्यमन्त्री अल्पमतमा, राजीनामा नदिए 30 दिनभित्र विश्वासको मत लिनुपर्ने। गणेश नेपाली मृत्यु प्रकरण छानबिनका लागि पूर्व न्यायाधीश वासदुलाको संयोजकत्वमा समिति गठन। व्यवसायी शंकर अग्रवाल पक्राउ। होल्डिङ सेन्टरमा राखिएको सुकुम्बासीहरूलाई गृह जिल्ला फर्काइने। पालिकामा सम्पर्क गर्नुपर्ने। उत्तर पूर्वी भारतमा निर्माणधीन सुरुङमा विस्फोट हुँदा 20 जनाको मृत्यु। आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपाल नामिबियासँग 8 विकेटले पराजित। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 को समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
2: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97-49-83-94, 98-40-29-96-31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
4: Elambu FM 89.6 MHz.

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई फेरि पनि क्रिस्टीय अभिवादन। जय मसीह। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता सदाजी, आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन अध्ययन गर्नेछौ, पाठ गर्नेछौ, मनन गर्नेछौ। मलाई विश्वास छ तपाईँले मलाई सदाझै आज पनि सुनेर साथ दिनुहुनेछ। प्रियहरू, हामी यी दिनमा एफिसीको पुस्तकबाट पाठ गरिरहेका छौं, अध्ययन गरिरहेका छौं। आज म यो पुस्तकको अन्तिम खण्ड पढेर यो पुस्तकको समग्र अध्ययनलाई म पूरा गर्न चाहन्छु। एफिसीको पुस्तक 6 अध्यायको म 10 24 पदसम्म यहाँहरूको बीचमा पाठ गरेर यसबाट भन्न खोजेको कुराहरू म यहाँहरूलाई सुनाउन गइरहेको छु। शीर्षकमा लेखिएको छ, परमेश्वरका हात हतियार। अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हौ। डियाबलसका युक्तिहरूका विरूद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरूद्ध होइन, तर प्रधानताहरूका विरूद्ध, शक्तिहरूका विरूद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरूद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याईका आत्मिक सेनाहरूका विरूद्ध हो। यसै कारण परमेश्वरका सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खड़ा हुन सक्ने हौ। यसकारण आफ्ना कम

उनले धेरै असल कुराहरू भनेका छन्। सँगसँगै उनले अन्तिममा विश्वासीलाई मण्डलीलाई उत्साह दिनका लागि निकै नै महत्वपूर्ण कुराहरू बताएका छन्, जसमध्ये हाम्रो युद्ध कोसँग छ र हाम्रो युद्ध हुँदाखेरि हामी कसरी आफूले आफूलाई तयार गर्ने, हामी धार्मिकताको लागि कसरी जिउने, कसरी हामी त्यो युद्धको लागि तयारी रहने भन्ने कुरा पनि पावलले यहाँ बताएका छन्। पावलले यहाँ भन्न खोजेको भौतिक युद्ध होइन, तर यो आत्मिक युद्ध हो, जसलाई हामीले अंग्रेजीमा स्पिरिचुअल वार फेयर भनेर भन्ने गर्दछौ। एउटा आत्मिक युद्ध हो जहाँ हरेक दिन हरेक समय विश्वासीले सामना गर्नुपर्ने हुन्छ, अनि त्यसका लागि जब हामी तयार रहन्छौ तब हामी त्यो युद्धलाई जित्न सक्दछौ। पावलले यहाँ मण्डलीलाई यो कुरा किन सिकाइरहेका छन् भन्दा, मण्डलीले पक्कै न पक्कै आफ्नो जीवनकालमा आत्मिक युद्ध सामना गर्नु पर्दछ। आत्मिक युद्ध सामना गर्दै गर्दा त्यसबाट हामी विजयी हुनको लागि प्रभुको शक्ति हामीलाई चाहिन्छ, उहाँको अनुग्रह, उहाँको ज्ञान बुद्धि विवेक र परमेश्वरको अगुवाई हामीलाई चाहिन्छ। त्यसकारण पावलले मण्डली जहिले पनि युद्धमा विजयी हुनको लागि विश्वासी निरुत्साहित भएर होइन तर उत्साहित भएर परमेश्वरको एउटा शक्तिको घोषणा गर्दै अगाडि बढ्नको लागि पावलले यहाँ उत्साह दिएको हामीले पाउँदछौ। हामी गहिरोसँग यसलाई अध्ययन गर्दै जानेछौ प्रियहरू। शीर्षकमा परमेश्वरको हात हतियार भन्न खोजिएकोबाट हामी बुझ्न सक्दछौ कि हामी विश्वासीहरू अब एक प्रकारको युद्धमा छौ। युद्धमा जानुभन्दा पहिले सेनाहरू तयार हुनुपर्दछ। कुनै पनि राज्यले युद्धमा जानको लागि सेनाहरू छान्ने गर्दछ, सेनाको भर्ती गर्दछ, अनि सेना भर्ती हुनको लागि विभिन्न मापदण्डहरू पुगेको हुनुपर्दछ। त्यो मध्ये उनीहरू हृष्टपुष्ट र बलियो साहसी, कुनै पनि समस्यालाई सामना गर्न सक्ने त्यो किसिमको क्षमता भएको व्यक्तिलाई युद्धमा सेनाको रूपमा कुनै पनि राज्यले राख्दछ। यहाँ पहिलो पदमा भनिएको छ कि अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हौ। हामी चाहिँ कमजोर हुनको लागि प्रभुले बोलाउनु भएको होइन। जब हामीले उहाँलाई विश्वास गर्दछौ प्रियहरू, हामी परमेश्वरको शक्तिले भरिपूर्ण र बलवान भएका छौं। उहाँको शक्ति र उहाँको सामर्थ्यमा हामी बलवान भएका छौं। एक प्रकारले भन्नुपर्दाखेरि हामी प्रभुको सेना हौं। अनि हाम्रो शत्रु को हो त? यहाँ स्पष्टसँग बताएको छ, विश्वासीको शत्रु दियावलस हो। एघार पदमा लेखिएको छ, दियावलसका युक्तिहरूका विरूद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर। प्रियहरू, हाम्रो शत्रु दियावलस हो, जो चाहिँ स्वर्गबाट खसालिएको परमेश्वरको विरूद्धमा आवाज उठाउने त्यो एउटा प्राचीन सर्प हो भनेर बाइबलमा बताइएको छ, जसले विश्वासीहरूलाई भड्काउने, विश्वासीहरूलाई दुःख दिने काम गर्दछ, जसले परमेश्वरको विरूद्धमा युद्ध गर्दछ, अनि त्यो युद्ध दिन प्रतिदिन आत्मिक तौरबाट गरेको हामीले पाउँदछौ। संसारमा अदृश्य रूपमा दियावलसको शक्ति अथवा अन्धकारको शक्तिले काम गर्दछ, तर तपाईं र म प्रभुको बोलावट अनुसार उहाँको रगतले खिनिएको र उहाँको निजी प्रजा, उहाँको उत्तर अधिकारी बनेका छौ। हामीलाई अन्धकारको शक्तिले कुनै पनि किसिमले सामना गर्न सक्दैन। तपाईँ र हामी बलवान बनेका छौ कि हामीले ती दियावलसका युक्तिहरू, अन्धकारको शक्तिका विरूद्धमा हामी खड़ा हुन सक्दछौ। र त्यसका लागि जसरी एउटा सेनालाई हात हतियारको आवश्यकता पर्दछ, त्यसरी तपाईँ र मलाई पनि हात हतियारको आवश्यकता पर्दछ। युद्धको सामना गर्नको लागि हामीसँग हतियारको आवश्यक पर्ने भएको कारणले यहाँ वचनमा बताइएको छ कि परमेश्वरका सारा हात हतियार धारण गर। हाम्रो युद्ध परमेश्वर तर्फबाट हुने भएको कारणले परमेश्वरको हात हतियार तपाईँ र मैले धारण गर्नुपर्दछ। बाह्र पदमा, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरूद्ध होइन, तर प्रधानताहरूका विरूद्ध, शक्तिहरूका विरूद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरूद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याईका आत्मिक सेनाहरूका विरूद्ध हो। स्पष्टसँग बाइबलमा बताइएको छ कि प्रियहरू, तपाईँ र हाम्रो युद्ध भनेको शरीर र रगतको विरूद्ध होइन। यसको अर्थ चाहिँ हामीले भौतिक रूपमा कसैलाई हामीले युद्धमा परास्त गर्ने, कुनै सेनालाई हामीले भौतिक रूपमा युद्ध लडेर उनीहरूलाई जित्ने शरीर र रगतको विरूद्धमा होइन, तर प्रधानताहरूका विरूद्धमा, शक्तिहरूका विरूद्धमा, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरूद्धमा। हामीलाई शुरूमा बताइएको छ कि हाम्रो शत्रु दियावलस हो। दियावलसले सारा संसारभरि आफ्नो एउटा

राज्य विस्तार गरेको छ, जसले आत्मिक तौरबाट मानिसहरूलाई अन्धकारमा राख्ने, ज्योतिबाट अन्धकारतर्फ धकलेर मानिसहरूलाई विभिन्न तवरले बहकाउने, परमेश्वरतर्फ मानिसहरूलाई आउन नदिकन विभिन्न बाधाहरू सृजना गर्ने काम दुष्ट आत्माले गरेको हामी पाउँदछौं। मानिसहरूलाई विभिन्न तौरबाट सताउने, दुःख र कष्टमा राख्ने विभिन्न प्रकारका दुष्ट्याई कामहरू डियाबलसको शक्तिले गरेको हामीले पाउँदछौ, जो चाहिँ अन्धकारका संसारिक शासकको रूपमा हामीले चिन्न सक्दछौ। र हाम्रो युद्ध ती डियाबलसका युक्तिहरूको विरूद्धमा हो, हाम्रो युद्ध त्यसका चालहरूको विरूद्धमा हो, हाम्रो युद्ध त्यसले बहकाउने सेनाहरूको विरूद्धमा हो। अनि यो आत्मिक लड़ाईमा तपाई र म हरदम तयार रहनु पर्दछ प्रियहरू। यदि तपाई र म यो युद्धमा हार्यौं भने तपाई र मेरो आत्मिक जीवनमा धेरै नै प्रभाव पार्ने गर्दछ। त्यसकारण प्रियहरू, तपाई र हामी एउटा युद्धमा छौं, यो युद्धमा तपाई र म हार्यौं भने पक्कै पनि त्यसले परमेश्वरको राज्यमा जुन तौरले तपाईँ र हामी अगाडि बढ़िरहेका छौं, तपाईँ र हाम्रो आत्मिक पतनमा त्यो डियाबलसको शक्तिले काम गर्दछ। तपाईँ र मेरो आत्मिक लड़ाईमा तपाईँ र हामी चुक्न पुग्यौं भने त्यो दुष्ट आत्माको, संसारिक प्रधानताहरूको, त्यो संसारिक शासकको विजय हुन्छ, जसको उद्देश्य तपाईँ र मलाई त्यो परमेश्वरको महिमाबाट पछाडि हटाइकन त्यो अन्धकारको राज्यमा उसले आफ्नो सन्तान बनाउनको लागि प्रयत्न गरिरहेको हुन्छ। त्यसलाई हामीले बुझ्नु पर्दछ प्रियहरू। 13 पदमा यहाँ यसरी बताइएको छ, यसै कारण परमेश्वरका सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खड़ा हुन सक्ने हौ। पावलले विश्वासीहरूलाई त्यही भनिरहेका छन् कि हाम्रो युद्ध चाहिँ अन्धकारको शक्तिसँग छ, हरेक समय हामी तयार रहनु पर्दछ। अब कसरी तयार रहने? एउटा कुनै युद्धमा होमिएको सेना चाहिँ कसरी तयार रहन्छ? उसले पक्कै पनि वर्षसम्म तालिम गरेको हुन्छ, उसले विभिन्न प्रकारको कठिनाई परिस्थितिलाई सामना गर्नको लागि ऊ तयार रहेको हुन्छ, उसँग भएका हात हतियार चलाउन उसले सिकेको हुन्छ। भर्खरै सेनामा भर्ती भएको सेनाले युद्ध लड्न जान्दैन, उसलाई युद्ध लड्न पठाइदैन, निश्चित समयसम्म उसलाई तालिम दिएर उसले उससँग भएको हात हतियारलाई धारण गरेर चलाउन सक्ने भएपछि मात्रै युद्धमा पठाइन्छ। त्यसकारण पनि तपाई हामी जब परमेश्वरलाई विश्वास गर्दछौ, तपाई र हामी आत्मिक तवरबाट परमेश्वरको हात हतियारहरू धारण गर्नको लागि र त्यसलाई प्रयोग गर्नको लागि सक्षम हुनु पर्दछ। आत्मिक रूपमा तपाईँ र हामी तालिम लिनु आवश्यक पर्दछ प्रियहरू। त्यसै कारण पावलले यहाँ 14 पदमा भनेका छन् कि यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छाती पाता लाएर खड़ा हौ। यहाँ उदाहरणको रूपमा एउटा सेनाको वस्त्र कस्तो हुन्छ, युद्ध लड्न जाने एउटा सेनाको वस्त्रलाई, उसको पहिरनलाई उसले युद्धबाट जोगिनको लागि लगाउने र आफूले तयारी गर्नुपर्ने जति पनि कुराहरू छन् त्यसका बारेमा उदाहरण दिँदै पावलले यहाँ बताएका छन् कि सत्यताले कम्मर कस। आज हामी कस्तो परमेश्वरलाई विश्वास गरेका छौं? आज तपाईँ र मैले सत्य परमेश्वरलाई विश्वास गरेका छौं भने तपाईँ र मेरो जीवनमा आज हामी सत्यतामा हामी अगाडि बढेका छौं, हामी आत्मामा हामी अगाडि बढेका छौं, हामी धार्मिकतामा हामी अगाडि बढेका छौं। धार्मिकताको छाती पाता लगाएर खड़ा हौ भनेर बताइएको छ। प्रियहरू, धार्मिकता पूर्ण जीवन तपाईँ हाम्रो हुनुपर्ने कारण तपाईँ हामी युद्धमा जानु, तपाईँ हामी युद्धमा छौं। यो एउटा आत्मिक युद्ध हो, यो युद्धमा जित्नको लागि, सफल हुनको लागि तपाईँ र मेरो जीवन चाहिँ धार्मिक हुनुपर्दछ भनेर यहाँ पावलले बताएका छन्। अनि त्यो धार्मिकताको जीवन चाहिँ एउटा छाती पाता जस्तो हो। युद्धमा हामीले देखेका छौं, सेनालाई जब कुनै प्रहार गरिन्छ उसले आफ्नो छातीमा लगाएको त्यो छाती पाता जसले उसको शरीरमा कुनै पनि प्रहारलाई रोक्दछ, कुनै पनि तरवार अथवा बाणले उसको छाती चिर्नबाट त्यो छाती पाताले रोक्दछ, मृत्युबाट जोगिनको लागि त्यो छाती पाताले रोक्दछ। त्यसै गरी यहाँ पावलले भनेका छन्, धार्मिकताको छाती पाता लगाएर खड़ा हो। आज धेरै समय विश्वासीहरू आफ्नो विश्वासबाट पछाडि हटेको हामीले पाएका छौं। परीक्षाको बेलामा उनीहरूले त्यो सामना गर्न नसकेर, त्यो युद्धको सामना गर्न नसकेर पछाडि हटेको हामीले पाउँदछौ। त्यसको मुख्य कारण चाहिँ हामी एउटा परमेश्वरको आज्ञा बमोजिम, उहाँको इच्छा अनुसारको
धार्मिकताको जीवन नजिकन हामी त्यो युद्धमा त्यो परीक्षामा खड़ा हुन नसकेको कारणले हामी युद्धबाट पछाडि हट्दछौं। त्यसकारण प्रियहरू, सत्यताको कम्मर कसेर, सत्यले कम्मर कसेर धार्मिकताको छाती पाता लगाएर तपाईँ र हामी खड़ा हुनु आवश्यक छ। त्यसै गरी खुट्टामा मिलापको सुसमाचारका जुत्ता लगाएर तयार हो भनेर भनिएको छ। तपाईँ र मेरो जीवन चाहिँ मिलापको सुसमाचारको जीवन हुनुपर्दछ। जसरी यहाँ सेनाले आफ्नो खुट्टामा निकै बलियो, निकै नै त्यो युद्धबाट जोगिनको लागि, प्रहारबाट जोगिनको लागि उनले एउटा सुरक्षित जुत्ता लगाउँदछन्। लडाईमा युद्धमा होमिएको सेना लामो दूरी पार गर्नुपर्ने हुन्छ। युद्धमा होमिएको सेनाले उपड़खाबड भूमिहरू, विभिन्न किसिमका काँडे मैदानहरू उनीहरूले पार गर्नुपर्ने हुन्छ। त्यसबाट बस्नको लागि निकै नै बलियो जुत्ता उनीहरूले लगाएका हुन्छन्। युद्धमा जसरी त्यस्ता खालका विभिन्न समस्याहरू आउँदछन्, विभिन्न किसिमका बाटो भएर जानुपर्ने हुन्छ, त्यसै गरी विश्वासी जीवनमा पनि प्रियहरू हामी सधैँभरि सहजताको बाटो भएर जानुपर्ने अवस्था आउँदैनन्। धेरै समय तपाईँ र हामी दुःखको, कष्टको, परीक्षाको बाटो भएर पनि जानुपर्ने हुन्छ। जसरी पावलले आफ्नो जीवन परमेश्वरमा समर्पण गरिसकेपछि कष्ट र विभिन्न किसिमका सतावटको बाटो उनले खेपेर अगाडि बढेका थिए। उनले भनेका छन्, यदि तिमीहरूमा मिलापको सुसमाचारको जुत्ता छैन भने तिमीहरूको यात्रा असहज पनि हुन सक्छ। हामीले दाऊदको जीवनलाई हेर्न सक्दछौ कि दाऊदको जीवनमा कति धेरै संकटहरू आए। दाऊदलाई मार्नको लागि, उनलाई सक्नको लागि मानिसहरू कहाँ भेटौं र कहाँ उनलाई नाश गरौं भनेर पछि लागेको हामीले देखेका छौं। तर दाऊदले परमेश्वरमा विश्वास सधैँभरि राखेर, परमेश्वरमा भरोसा राखेर उनी अगाडि बढ़ी नै रहे, जसको कारणले गर्दाखेरि परमेश्वरको सुरक्षाले उनलाई कहिले पनि त्यागेन। परमेश्वरले सधैँभरि उनको साथमा, परमेश्वरले सधैँभरि उनलाई जस्तो सुकै परिस्थितिमा पनि साथ दिनुभयो। आज तपाईँ र हामी आत्मिक युद्धमा होमिएका छौं भने तपाईँ र हाम्रो खुट्टामा मिलापको सुसमाचारका जुत्ता हुनुपर्दछ। पहिलो कुरा मिलापको, तपाईँ र हामी जहाँ जहाँ जान्छौं प्रियहरू, त्यहाँ फूट भन्दा पनि मिलाप हुन आवश्यक छ। तपाईँ हामी जहाँ जहाँ पाइला टेक्दछौं त्यहाँ मानिसहरूको बीचमा एकताको लागि, मिलापका लागि मेलमिलाप गराउने एउटा हृदय तपाईँमा हुनुपर्दछ, अनि सुसमाचारको हृदय तपाईँमा हुनुपर्दछ। प्रियहरू, येशू प्रभु जब स्वर्गारोहण हुनुभयो, उहाँले दिनुभएको आज्ञा यही हो कि जाओ सारा संसारका मानिसहरूलाई चेला बनाओ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो। प्रभुको आज्ञा यही हो, अनि यो आज्ञालाई तपाईँ र हामीले सदा सर्वदा पालन गर्नुपर्दछ। तपाईँ र मेरो जीवनमा यदि सुसमाचार छैन भने हामी आत्मिक रूपमा अझै तयार भएका छैनौं। आत्मिक युद्धका लागि हामी अझै पनि कुशल भइसकेका छैनौं। हाम्रो युद्धमा हामी छौं भने सुसमाचारको एउटा जीवन तपाईँ र मेरो हुनुपर्दछ भनेर पावलले यहाँ बताएका छन्। सोह्र पदमा, साथै विश्वासको ढाल उठाओ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। प्रियहरू, आज तपाईँ र मेरो जीवनमा विश्वास सबैभन्दा महत्वपूर्ण कुरा हो। तपाईँले कसमाथि विश्वास गर्नुभएको छ? तपाईँ र मेरो विश्वास केमा टिकेको छ? यो महत्वपूर्ण छ प्रियहरू। यसुले भन्नुहुन्छ, यदि तिमीहरूमा रायोको दानो जतिको पनि विश्वास छ भने यो पहाड़लाई हटिजाओ भने पनि त्यो हटेर जानेछ। प्रभु येशूले तपाईँ र हाम्रो जीवनमा उहाँप्रति एकदमै सानो भए पनि विश्वास उहाँले माग्नु भएको छ, चाहनुहुन्छ। विश्वासले धैर्य उत्पन्न गराउँछ, विश्वासले प्रेम उत्पन्न गराउँदछ। प्रभु येशूमाथिको विश्वासले जस्तो सुकै परीक्षामा पनि त्यसको सामना गर्नको लागि ज्ञान, बुद्धि, विवेक र सामर्थ्य प्रदान गर्दछ प्रियहरू। त्यसकारण यहाँ जसरी युद्धमा होभिदाखेरि सेनाले विभिन्न किसिमका बाणहरू, विभिन्न किसिमका प्रहारहरूलाई छेक्नको लागि उसले ढाल उठाउँदछ, तपाईँ र हाम्रो विश्वास पनि त्यही एउटा ढाल जस्तो हुनुपर्दछ, जसले विभिन्न किसिमका प्रहारहरूलाई, तपाईँ र मेरो आत्मिक जीवनमा आउने समस्याहरूलाई सामना गर्नको लागि एउटा ढाल सर काम गर्दछ। त्यसकारण हाम्रो विश्वास यति महत्वपूर्ण छ। सत्र पदमा, मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरवार लियो, जो चाहिँ परमेश्वरको वचन हो। प्रियहरू, एउटा सेनाको टाउकोमा प्रहार नहोस् भन्नको लागि उसले टोप लगाउँदछ। एउटा सेनाले टोप लगाउँदछ त्यो टाउकोमा गरेको प्रहारबाट जोगिनको लागि उसले टोप लगाउँदछ। वचनमा भनिएको छ, मुक्तिको टोप लगाओ। आज तपाईँ र मैले येशूमाथि किन विश्वास गरेका छौं? परमेश्वरलाई हामीले किन विश्वास गर्यौं? आफ्नो जीवन हामीले परमेश्वरलाई किन दियौं? त्यसको एउटा मात्रै कारण छ प्रियहरू, हामीले उहाँबाट
मुक्ति र उद्धार पाएका छौं। हाम्रो पापको क्षमा हामीले येशूमा पाएका छौं। उहाँको रगतले तपाईँ र मेरो असंख्य पापहरू धोइएका छन् र हिउँ जस्तो सेतो पारिएको छ। यदि साँच्चीका हामीले यो कुरामा विश्वास गरेका छैनौ भने, यो कुरालाई मानिलिएका छैनौ भने, तपाईँ र हाम्रो टाउको खाली छ। युद्धमा हामी हिँड्दै गर्दाखेरि यदि तपाईँको शरीरभरि सबै वस्त्रहरू राम्रोसँग लगाउनु भएको छ तर टाउकोमा तपाईँले टोप लगाउनु भएको छैन भने, दुष्टले तपाईँको टाउकोमा हानेको प्रहारले तपाईँलाई एकैपटक पराजित गर्न सक्छ। त्यसकारण मुक्ति निकै महत्वपूर्ण कुरा हो प्रियहरू। आज तपाईँ र हामी आत्मिक तौरबाट प्रभुमा अगाडि बढ़िरहेका छौं भने येशूलाई किन विश्वास गरेका छौं भन्ने प्रश्नको उत्तरमा पक्कै पनि उहाँलाई तपाईँ र मैले आफ्नो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नु निकै महत्वपूर्ण छ। र अर्को कुरा, पवित्र आत्माको तरवार लियो भनेर यहाँ जसरी भनिएको छ, जो परमेश्वरको वचन हो। तपाईँ र हामी युद्धमा छौं भन्ने कुरा हामीले हेर्यौं, हामीले सम्पूर्ण हात हतियारहरू हामीले धारण गर्नुपर्छ भन्ने कुराहरू हेर्यौं, र यहाँनिर युद्धको सामना गर्नको लागि, हाम्रो प्रति प्रहार गर्नको लागि हामीसँग पनि परमेश्वरले तरवार दिनुभएको छ, अनि त्यो तरवार चाहिँ पवित्र आत्मा हो। प्रभु येशु ख्रीष्ट संसारबाट उहाँ विदा हुँदाखेरि उहाँले पवित्र आत्मा तपाईँ र हामीलाई दिनुभएको छ। उहाँ नआउन्जेलसम्म हाम्रो बीचमा उहाँ बास गर्नुहुन्छ, र पवित्र आत्मा पनि त्रिएक परमेश्वरको एउटा स्वरूप हुनुहुन्छ। उहाँले तपाईँ र मलाई दिन प्रतिदिन परमेश्वरमा अगाडि बढ्नको लागि, विभिन्न परिस्थितिको सामना गर्नको लागि सहायता गर्नुहुन्छ। युद्ध लड्नको लागि पनि पवित्र आत्माको प्रेरणा तपाईँ र मलाई चाहिन्छ,

0: आवश्यक पर्दछ र त्यो वचन तपाईँ र मेरो हृदयमा हुनु आवश्यक छ। यदि तपाईँ वचनबाट टाढा हुनुहुन्छ, यदि तपाईँ परमेश्वरको वचन सुनाईबाट, उहाँको वचन अध्ययनबाट तपाईँ टाढा हुनुहुन्छ भने तपाईँ र हामीले युद्धमा लड्दै गर्दा तपाईँ र हामीले तरवार गुमाएसर हुन्छ, जसले गर्दाखेरि हामी युद्धमा पराजित हुन सक्दछौं। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ र मेरो जीवन जसरी पावलले यहाँ भनेका छन्, हामी युद्धमा छौं, दियाबोलस हाम्रो शत्रु हो र उसका सेनाहरूसँग हामी दिन प्रतिदिन त्यसका युक्तिहरूका विरूद्धमा हामी लड़ाई लड़िरहेका हुन्छौं। त्यसको लागि तपाईँ र म सम्पूर्ण तौरबाट परमेश्वरको तर्फबाट उहाँको हात हतियार धारण गरेर युद्ध लड्नको लागि तयार हुनु आवश्यक छ। प्रियहरू, यहाँ अन्तमा पावलले यसरी भनेका छन्, सारा प्रार्थना र निवेदन साथ म सब समय पवित्र आत्मामा प्रार्थना सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरह। पावलले एउटा प्रार्थनाको जीवन हुनुपर्ने कुरालाई पनि जोड़ दिएका छन्। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु। प्रियहरू, आज यो वचन सुनिरहनुभएका सम्पूर्ण श्रोता, तपाईँ हाम्रो जीवन हामी एकपटक फेरि निहाल्नुपर्छ। प्रिय विश्वासीजन, तपाईँ र हामी एउटा आत्मिक युद्धमा छौं, जहाँ तपाईँ र हाम्रो शत्रु दियाबोलस कति बेला हामीलाई भेटाउँ र कति बेला खाइहालौं भनेर हाम्रो पछि लागेको छ। विभिन्न परीक्षाहरू हामीले सामना गर्नु पर्दछ। आत्मिक तौरबाट तपाईँ र मेरो दिन प्रतिदिन हरेक समय युद्ध भइराखेको हुन्छ। त्यसमा विजयी हुनको लागि तपाईँ र म दिन प्रतिदिन तयार हुन आवश्यक छ। प्रियहरू, त्यसकारण म फेरि तपाईँलाई यही उत्साह दिन चाहन्छु। यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छाती पाता लाएर खड़ा हौ र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार हौ। साथै विश्वासको ढाल उठाऊ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाऊ र पवित्र आत्माको तरबार लियो, जो चाहिँ परमेश्वरको वचन हो। सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरह। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस् र उत्साह पनि दिनुभएको होस् कि अबको दिनपछि अब उसो तपाईँको जीवनमा परमेश्वरले नयाँ काम गर्नुभएको होस्। विभिन्न किसिमका परीक्षाहरू आउँदाखेरि तपाईँले ती परीक्षाहरूको निडरताका साथमा सामना गर्न सक्नु भएको होस्। परमेश्वरले आजको वचन सुनाईबाट आशिष दिनुभएको होस्। हवस् त,
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: Elambu FM 89.6 MHz.
1: हे छुट्यौ भनी दुई तिरा हुन्छौ त एरु नै परे सँगसँगै रुन्छौ।

धन्यवाद व्यक्त गर्न चाहन्छौ। अत्यन्तै मिठो दोहोरी भाका प्रस्तुत गरिदिनु भयो, घम्सा घम्सी परिसकेको थियो, हामी सुन्न अझै मजा आउँदा आउँदै पनि यो समयले नेटो काटिसकेर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारको आह्वान। मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। पीड़ितलाई राहत दिने सरकारको निर्णय।
1: सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
0: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट। औषधि ढुवानीमा सवारी साधनको अभाव। तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा।
2: तीनै दल सदन नघट्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको हो।
0: म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू। आजदेखि मौसममा सुधार। केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख। साउन यता नयाँ शून्य संक्रमण।
3: चार पाँच दिन भयो होइन, पाँच सात दिनै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित। 23 संस्करण स्पोर्ट्स अवार्डको भदौ तेस्रो साता काठमाडौँमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्। तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयु छोटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ़दो छ। संविधान तह संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचना लाई बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजदेखि अवैध घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो।
1: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
5: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्ति गर्ने। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 भदौसम्म पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा 7% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय पनि गरेको छ। साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न

0: देखे त्यसको वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्फमुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत केही दिनदेखि नदेखेको अवस्था हो र यसले चाहिँ हाम्रो लगभग बर्फ नियन्त्रित अवस्थामा गइसक्यो भन्ने संकेत चिनिन्छ।
1: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो,
2: सुदूरपश्चिमाञ्चलबाट शुरू भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री मुख्यमन्त्री पनि राखेपछि सभ्यता खडा भएको र खास गरी नेपाली कंग्रेसले तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले
1: यसैबीच बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्। नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सुभारी साधनको अभाव देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सुभारी साधनको अभाव रहेको बताउनु भएको हो। उहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सुभारी साधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ। उहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा पनि बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो।
3: विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागहरूको केही स्थानहरू, जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमाली भूभाग एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणतर बादल लागिरहेको अवस्था छ भने कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था चाहिँ छ।
1: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा पनि भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र तेस्रो सेट 34-32 र चौथो सेट 25

0: यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रृंखला सहभागी छन्।
1: आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो विश्वास।
2: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
1: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पिग्रला, अखन त हाम्रो खेतीमा पानी।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
7: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको लेक गाउँस्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ। 3,500 मिटर दूरी टाढा रहेको कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेकगाउँ स्वाराफाट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ। बाथ, जोर्नी, नसा, मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो।
10: आर्थिक वर्ष 2082/83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढ़ी नगरपालिका 8 का प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो।
11: आयुर्वेदमा दुखेको हुनाले मलाई रात समस्या परेको हुनाले मलाई इलाज गर्न आएको।
10: आधुनिक उपचार पद्धतिसँगै पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास पनि बढ़दै गएको छ। डडेलधुरा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बाथ, जोर्नी दुख्ने, हात खुट्टा दुख्ने, नसाजा पिने, मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढ़िरहेको छ। अम्बरगढ़ी नगरपालिका 5 सेला गाउँकी विष्णु अवस्थी।
2: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ, तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ। आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन। एक दुईचोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो। पहिला मैले धेरै लामो समय खाए, मेरो कम हुँदै गएछ रोगहरू।
10: नागरिकको आयुर्वेद उपचारप्रतिको विश्वास बढ्दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन, उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन। केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो।
12: ओपिडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने, अर्को सेवा स्तनपायी सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौं, र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौं हामी। आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्दा पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू, जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ। अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेको छैनौं। यो आर्थिक वर्षमा झण्डा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग। सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझ यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ। जस्तो पञ्चकर्मका सेवाहरू बढाउन सके अझै राम्रो हुन्थ्यो।
10: आर्थिक वर्ष 2082/83 केन्द्रबाट अन्तरङ्ग तथा ओपीडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्। पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपायी सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव।
13: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ।
1: सुखी बुढेसकालको सूत्र के होला, विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
16: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
15: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: सीआईएन को साझा खबर अब नेपाली पात्रो मा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सुखी बुढेसकालको सूत्र 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ़दो क्रममा छ। उमेर बढ़दै जाँदा दीर्घ रोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने? हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौं।
6: अब हामी अहिले पछिल्लो समय के भन्छौं भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौं। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगे, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग

0: जोडिएको हुन्छ, त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
1: त्यसको लागि तयारी चाहिँ के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
0: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। ती सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
1: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जोसँग पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
0: अब यसमा कस्तो छ भन्दा, हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौँ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान भनेको उनीहरूको सर्ट एन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोराछोरी हुन् नि, यिनलाई छिट्टै अंशभण्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंशभण्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्न भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई नि के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे पेवा होस् कि जेसुकै होस्, आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
1: तर कतिपय अवस्थामा चाहिँ अंशभण्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
0: अब त्यो चाहिँ अलिकता हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ। मै भने थुप्रै देखिएको छ, तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि, किन तिर गर्नु भएको छ, यो नगर्नु भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यसमा चाहिँ तिमीहरूले आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
1: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
0: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले

0: अलिकतै केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नागरिकहरूको समूह बनायो। त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यहाँ केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफैले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कोही मेला लागेको छ भने लगेर हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
1: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ। सरकारले मिटर भ्याटसँग सम्बन्धित सबै फर्जी लेखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट गरिएको छ। औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ। म्याग्दीको अन्नपूर्ण क्षेत्रमा योजना शुरू भएको छ। आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ भने 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाण्डुमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
2: अहिले बेलुकीको 8 बजेको छ।

我最让不爱分心的事。小贝瓜的什么时候

चोरी चोरी तू दिखते हैं आंखें खोलो झूठ बोले।

0: भगवान, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
1: चौबिस
2: सबै पनि सुन्नुहोस् है।

Time check. It's 10 p.m. अहिले रातिको 10 बजेको छ।

नमस्कार सबै धर्म प्रेमीहरूमा, यो आत्मज्ञानको शब्दकार तथा निर्माता म रत्न किसी। आफ्नो मन वा चित्तलाई शुद्ध राखी पूजा प्रार्थना गरी धर्म अभ्यास र ध्यान गरेमा बुद्धत्व प्राप्त गर्न सकिन्छ भनी बुद्ध वाणीहरूमा लेखेको पाइन्छ। बुद्धका अमृत धर्मले संसार शान्ति र मंगलमय रहोस्।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्पु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल साउन 7 गते बिहिबार, आषाढ शुक्ल पक्ष नवमी तिथि, इस्वी सन् 2026 जुलाई 23 तारीक, नेपाल सम्बत 1146 दिल्लाथ। आज बिहान सूर्योदय 5:23 समयमा भएको छ भने सूर्यास्त भने साँझ ठिक 6:56 समयमा हुनेछ। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर, मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, अब देशभरका अदालतबारे गुनासो सिधै सर्वोच्चमा गर्न सकिने, होल्डिङ सेन्टरका सुकुम्बासीलाई गृह जिल्ला फर्काइँदै देउबा पक्षले बोलाए साउन 29 राष्ट्रिय भेला, कांग्रेस औपचारिक विभाजनको संघारमा, भारतमा फैलिरहेको ककरोच आन्दोलन, रूस विरूद्धको आक्रमणलाई प्रभावकारी तुल्याउन युक्रेनी सैन्य नेतृत्वमा व्यापक फेरबदल, र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजिकिस्तानसँग पराजित। साझा खबरको शुरूमा स्थानीय खबर। दोलखाको सिप्रिङ खोलामा आएको बाढ़ीका कारण जोखिममा रहेका जलविद्युत केन्द्रका 4 कर्मचारीलाई स्थानीयले सकुशल उद्धार गरेका छन्। गौरीशंकर 9 मूलखर्कमा आएको बाढ़ीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू शुक्रदेव श्रेष्ठ, सूर्य बहादुर तामाङ, कल्याण विका र विनोद श्रेष्ठलाई स्थानीयले उद्धार गरेका हुन्। सिप्रिङ खोलामा आएको बाढ़ीले जलविद्युत केन्द्रको ड्याम साइट पूर्णका साथै खोलाले कटान गरेपछि भीड़मा अड्किएको उनीहरूलाई हिजो उद्धार गरिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभएको छ। बाढ़ी आउनसाथ उनीहरूले भीड़मा चढ़ेर ज्यान जोगाएका थिए। बाढ़ीले स्थानीय 73 वर्षीय वृद्ध चस्मान तामाङलाई बगाएर बेपत्ता बनाएको छ। उहाँको खोजी कार्य जारी छ। गोठ लिएर मूलखर्का पुगेका तामाङलाई एक्लै बसिरहेको अवस्थामा बाढ़ीले बगाएको हो। बाढ़ीले ड्याम साइट पुरेको कारण करिब 10 MW क्षमताको सिप्रिङ खोला जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ। साझा खबरमा राष्ट्रिय खबर। मन्त्री परिषदको हिजोको बैठकले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनु भएको छ। यसै गरी मन्त्री परिषदको हिजोको बैठकले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखत, कपाली तमसुक, लेक चेक, दृष्टिबन्धकी लगायतलाई अवैध घोषणा गरेको छ। फर्जी तमसुकका आधारमा घरबार विहीन हुन पुगेका तथा मुद्दा मामिला खेपिरहेका पीड़ितले सरकारको यो घोषणाबाट राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। सरकारको यो निर्णयले गर्जो टार्ने न्यूमा दिइने रकम र त्यसैको आडमा बनाइने तमसुकले उटीबाज लगाउनेहरूको चेत खुल्ने, मिटर ब्याज विरूद्ध पीड़ित किसान मजदूर आन्दोलनका भोजपुरा इन्चार्ज शिव शंकर महतोले बताउनु भएको छ। यसै गरी सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छूट दिने निर्णय गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले 2085 भदौ मसान्तसम्मका लागि सस्तो सहुलियत दिने निर्णय गरेको हो। यस्तो सहुलियत दिने निर्णय गरेको हो। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको जानकारी अनुसार यी दुई विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट हुनेछ। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय सरकारले गरेको छ। यी विमानस्थललाई चलायमान बनाउन र अन्तर्राष्ट्रिय उडानहरू आकर्षित गर्न सरकारले यस्तो सहुलियत दिन कदम चालेको बताइएको छ। देशभरका अदालतमा कुनै पनि गुनासो भए अब सर्वोच्च अदालतको न्यायिक सुशासन केन्द्रमा सिधै उजुरी दिन सकिने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा अदालत सम्बन्धी गुनासो सुन्न हेल्लो सरकार जस्तो संयन्त्र तत्काल सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सोही प्रतिबद्धता कार्यान्वयन गर्दै असार 32 गतेदेखि सर्वोच्च अदालतमा यस्तो केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ। असार 32 गते औपचारिक उद्घाटनपछि नियमित रूपमा सेवा दिइरहेका केन्द्रका शाखा अधिकृत विवेक पाठकले बताउनु भएको छ। केन्द्रमा हालसम्म 186 उजुरी परेका छन्। तीमध्ये 57% उजुरी सम्बोधन भइसकेको उहाँले बताउनुभयो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दी भन्दा बढ़ी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी उद्योग प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। विभागले हिजो